0: उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 बजे प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिएको थियो तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 बजे मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्युटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्विपर कृष्ण मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
1: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भुटेकोसी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। भुटेकोसी नदीमा आएको हिमबारीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो। मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ।
3: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो।
2: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ। कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव, महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ।
3: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीय गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीय जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो। मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु, तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा, अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन। साथमा भएको थोरै पैसा, छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो, त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा।

0: नेपाल सरकारले असन्तुष्टि कायमै छ भने तिमेन पावर कम्पनी मार्फत आएका मागपत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ। खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन। बरु राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गइरहेको छ।
0: तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्रोत खारेजीमा परेको युनाइटेड टेलिकम अर्थात युटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ। अनुमति पत्र खारेजपछि युटीएलको दूरसंचार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्रोत हस्तान्तरण भएको नियामक नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
1: जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा निरन्तर बढ़दै गएको प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
0: अब शेयर बजार अघिल्ला दुई कारोबार दिन करेक्सन भएको नेप्से शुक्रबार भने बढेको छ। शुक्रबार 27.94 अङ्कले बढेर नेप्से 2569.49 बिन्दुमा बन्द भएको छ। यस दिन 2559.49 बिन्दुकै उच्च बिन्दु कायम गरेको नेप्से 100 बिन्दुमा बन्द भएको, यस दिनको न्यूनतम बिन्दु भने 2524.55 रहेको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। चीन, रूस, भारत, इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन्। हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौ र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौ, शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
7: अब खेल खबर। जापानको आइची नागायोमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन्। त्यस्तै 10 राष्ट्र खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
6: अब विचार विश्लेषण। बाढ़ीपछिको पुनर्निर्माण, राहतसँगै रोजगारी।

0: शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। रसुवा, नुवाकोट र धादिङमा ठूला भौतिक पूर्वाधारको निर्माण तथा मरमतका लागि विस्तृत इन्जिनियरिङ अध्ययन, पर्याप्त लगानी र केन्द्रीय समन्वय आवश्यक पर्न सक्छ, तर विपद पश्चातको पुनर्निर्माणमा स्थानीय तहको पहिचान गरी फोहोर हटाउने, भत्किएका सड़कहरूको निर्माण तथा मरमत गर्ने, सिंचाई कुलो मरमत गर्ने, कृषि भूमिबाट बालुवा हटाउने, सार्वजनिक स्थल सफा गर्ने र अस्थायी तटबन्ध निर्माण गर्ने जस्ता कार्य तत्काल अघि बढ़ाउन सकिन्छ। यस्तो क्रियाकलापहरू तत्काल शुरू गरिएमा प्रभावित घर परिवारको आमदानी बढ़ने, स्थानीय बजारमा माग बढ़ने र पुनर्निर्माणले थप गति लिनेछ।
1: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: check.
1: अहिले बिहानको 6 बजेको छ.
2: It's 6 AM.
3: पोट र रसुवालाई सडकसँग जोड्न भारतको 3 बेली ब्रिज सहयोग.
4: 23 खर्ब रेमिटेन्स भित्राउने देश, तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर. काँग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर.
3: गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै, हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै.
4: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान. कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो. ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द.
3: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै, एसिया कपका लागि छनौट. एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार.
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटे कोशी बाढीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग.
4: भोटेकोशी बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 70 मिटर लम्बाइका मोडुलर पुल उपलब्ध गराएको छ. बाढी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाडीमा हिजो हेटौडा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौडालाई हस्तान्तरण गरेको हो. भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सड़क डिभिजन कारले हेटौडाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ. भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाडीमा हेटौडा ल्याइएको छ. सड़क डिभिजन हेटौडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्याङ्कन गरी सम्बन्धित स्थानमा पठाउनेछ. 3 पुल 70 मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्. आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ. यसैबीच गल्छी सरकारले गल्छी र स्वागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ. भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो. धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ. गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ. मैलुङ स्याप्रोवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे. यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढीले पुरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ. भदौ 10 बाढी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी जाने आउने गर्थे. बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजात अवरुद्ध भएको छ. यसैबीच त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढाइएको छ. नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ. धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे.
6: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ. तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु. र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
3: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ, तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार नागीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
0: प्रमुख प्रतिपक्षीय दल काँग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठक आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। काँग्रेसमा संकट बढ्दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
3: यसैबीच नेपाली काँग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21-23 मंगसिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, शंखुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिओडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
0: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख निरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनु भयो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढी प्रभावितलाई पोसिलो राहतको आवश्यकता,
7: अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो यसमा चाहिँ।
0: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ, बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
8: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
8: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
11: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक

0: info@advrl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा हुनुहुन्छ। मिनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: तपाईँहरूको
1: महाधिवेशन कहिले हुँदैछ?
2: हाम्रो महाधिवेशनको दुईटा कार्यतालिका सार्वजनिक भएको छ। अहिले हामी एउटा बनाउने प्रयत्नशील छौँ।
1: महाधिवेशनको मिति तोकिसकेका छ, तपाईँहरूको मिति भन्नुहोस् न। महाधिवेशन असोज कहिले?
2: एउटा असोज 3 र 4 गते वडाबाट प्रारम्भ हुने भनेर स्थानीयतामा रहनुभएका साथीहरूले सार्वजनिक गर्नुभएको छ भने अर्को चुन्दरी कार्यालयबाट असोज 15 गतेदेखि स्थानीय तहको
1: अधिवेशन, 20 गतेमा पालिका अधिवेशन, 23 असोजमा क्षेत्रीय, 15 कार्तिकमा जिल्ला, 4 मङ्सिरमा प्रदेश अधिवेशन, होइन
2: मङ्सिरमा महाधिवेशन हुन्छ। एउटा असोज 15-16मा महाधिवेशन हुनेछ, अर्को चाहिँ मङ्सिरको अन्तिममा महाधिवेशन हुनेछ।
1: मङ्सिरको अन्तिममा महाधिवेशनको तयारी कस्तो छ?
2: दुवैतर्फ गति तीव्र रूपमा अगाडि बढिराखेको हुनाले नै म र केही साथीहरू चिन्तित भएर अस्तिको दिनमा सामूहिक रूपले अपिल पनि गऱ्यौँ। दुईटा महाधिवेशनले पार्टीको साङ्गठनिक मात्रै होइन, मुलुकको लोकतन्त्र र पार्टीको भविष्यलाई पनि र धेरै नेपालीहरूको भविष्यलाई पनि त्यसले अन्योलग्रस्त बनाउँछ। तसर्थ पार्टीका अधिवेशनहरू सकभर सहमतिमा जाउँ, सहकार्य गरौँ, एकता गरौँ र महाधिवेशन पनि एकताको महाधिवेशन बनाऊ र एउटै महाधिवेशन गरौँ भनेर हामी प्रयत्न गरिराखेका छौँ। र अहिले तपाईँसँग संवाद हुँदा पनि केही समय अगाडि पनि साथीहरूसँग यही विषयमा नै लगाउन मेहनत गरौँ भनेर हामी सबैसँग अपिल गरिराखेका छौँ।
1: मेहनत गर्दा गर्दा धेरै समय घर्किसकेका छ, निकै ठुलो मेहनत भइसकेका छ। मूल मुद्दा यतिखेर सर्वोच्चमा विचाराधीन अवस्था छ। तपाईँहरूले चाहिँ मूल मुद्दाको किनारा नलागुन्जेलसम्म भनेर अड्डी कसिराख्ने, यतापट्टि मिलाउन हामी प्रयत्न गर्दैछौँ, हामीले धेरै फ्लेक्सिबिलिटी अपनाइसक्यौँ भनेर गगन थापा पक्षले भन्ने, कहाँनिर अड्कियो हल्लो त्यसो भए?
2: एउटा चाहिँ हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौँ भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो, हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ। समय वर्षभरि नपढ्ने, परीक्षाको रुटिन निस्केपछि पढ्ने, अर्को परीक्षा
1: रातभरि
2: पढ्ने, होइन त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ। अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टी त एकता त गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ, त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
1: अब तपाईँहरूको पक्षतिर अलिकति बढी अतालिएको भन्ने कुरा आइरहेछ अहिले, होइन?
2: होइन, यो पक्ष त्यो पक्ष होइन।
1: अब शेखर कोइरालाजी मध्यस्थतामा बस्ने भन्ने विषय जोडियो, पूर्णबहादुर खड्गाजीले चाहिँ अब धेरै केन्द्रीय सदस्यदेखि लिएर महत्वपूर्ण नेताहरूलाई लगेर चाहिँ यता संस्थापनतिर आउँदै हुनुहुन्छ भन्ने विषय बाहिरिया छ, यसले गर्दाखेरि कमजोर त हुनुभयो नि त। अब इतर पक्ष त कमजोर हुँदै गयो।
2: कमजोर यसो छ, अहिलेको कमजोर हुने नहुने भन्दा पनि एउटा त सैद्धान्तिक हिसाबले, कानुनी हिसाबले र वैधताको हिसाबले बलियो र कमजोर हुने हो। अहिले कुन साथीहरू कता जानुभयो, को अल्मलिनुभयो, को उभिनुभयो भन्ने कुरा होइन। यो चाहिँ पार्टीको एउटै अधिवेशन भयो भने चाहिँ को कतातिर लाग्यो त्यसले परिणाम दिन्छ। आम चुनाव अथवा स्थानीय चुनावमा को कता लाग्यो त्यसले पनि परिणाममा असर गर्छ। अहिले हामीसँग स्थानीय र आम चुनाव पनि छैन र पार्टी एउटै महाधिवेशन पनि गर्ने सम्भावना कम छ। त्यसले फरक फरक महाधिवेशन गर्यो भने सङ्ख्याको कुराले हामीलाई त्यति प्रभाव पार्दैन। तर हामी जुन लक्ष्यमा एउटै महाधिवेशन गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ, त्यति बेला चाहिँ एउटै महाधिवेशन हुँदा कसको सङ्ख्या कति हुने र को निर्वाचनमा चाहिँ एउटै महाधिवेशनबाट निर्वाचित हुँदा बहुमतका साथ निर्वाचित भएर आउला भन्ने विषयले सायद मलाई लाग्छ नेतृत्व तहमा चाहिँ पनि कार्यकर्ता तहमा होइन नेतृत्व तहमा त्यसले एउटा आशंका उत्पन्न गरेको होला, अनुमान उत्पन्न गरेको होला। तर यहाँले भन्नुभयो जस्तो अहिले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति मध्ये को कता बढी लाग्नुहुन्छ भन्ने कुराले समूह निर्माणमा ठुलो सानो बनाउला, तर त्यसले संवैधानिक, वैधानिक र सांगठनिक वा सैद्धान्तिक परिणाममा भने यसले असर गर्ने छैन, बरु यसको असर दुईटा हुने बित्तिकै यसको असर चाहिँ मुलुकको राजनीतिक स्थिरतामा, लोकतन्त्रको भविष्यमा र पार्टीको सांगठनिक क्षमतामा चाहिँ असर गर्दछ।
1: अब यो प्रक्रियालाई हेर्ने हो भने नेपाली कंग्रेसको विवाद चाहिँ निकै रसातलमा पुगिसकेको त स्पष्ट हुन्छ। यो असोज पहिलो सातासम्म विभाजनकै सङ्घारमा जान्छ भन्ने कुरा पनि भविष्यवाणी हुँदैछ, होइन? यो यसका पूर्व संकेतहरू पनि देखिरहेका छन्। विभाजनको अलावा मिल्ने सक्ने सम्भावना चाहिँ क्षीण हुँदै गयो, होइन? अब त स्वीकार्नुहुन्छ नि त यो अवस्था।
2: मैले अहिले पनि दोहोऱ्याउँछु, मेरो भनाइ के छ भने जब कुनै व्यक्ति, समूह, पार्टी, संगठन वा दलहरू आपसमा मिलिरहेका हुन्छन् त्यसभित्र विभाजनको सम्भावना उठिरहन्छ। जब कुनै पनि व्यक्ति, समूह, दल, संगठन विभाजित अवस्थामा हुन्छन् उनीहरूका बिचमा मिल्ने सम्भावना त्यति नै हुन्छ। त्यसो भएको हुनाले पहिले हामी मिलेका थियौँ, विभाजनको सम्भावना थियो, विभाजित भयौँ। अहिले हामी विभाजित अवस्थामा छौँ, मिल्ने सम्भावना उत्तिकै रहन्छ भन्ने मेरो चाहिँ।
1: तर अहिले तपाईँहरूको चाहिँ मुख्य असहमति भनेको गगनसँग हो वा चाहिँ गगन नेतृत्वको नयाँ पुस्तासँग हो? त्यसो भए
2: अहिले पुस्तासँग पनि छैन र अहिले व्यक्तिसँग पनि छैन। अहिलेको मुख्य विवाद भनेको हाम्रो विधि र प्रक्रियाको हो। नेपाली कङ्ग्रेस पार्टीको 15 महाधिवेशन विधिसम्मत ढङ्गले गर्न पाउनुपर्छ र त्यही काम विधिसम्मत महाधिवेशन भयो भने त्यसैले सबै विवादको निरूपण गर्छ भन्ने हो। त्यो भनेको 14 महाधिवेशनबाट तय गरिएको 15 महाधिवेशन सामान्य प्रक्रियाबाट एउटै गरियो भने त्यसबाट निर्वाचित भएको सभापति, कार्य समिति को आउनुहुन्छ, कति उमेरको आउनुहुन्छ, कुन पुस्ताको आउनुहुन्छ, कुन भूगोलको आउनुहुन्छ, कुन समुदायको आउनुहुन्छ भन्ने प्रश्न होइन। जो आउनुहुन्छ उहाँ सर्वमान्य हुनुहुन्छ भन्ने मेरो र साथीहरूको पनि मान्यता हो। तर अब अहिले हामी के गरिराखेका छौँ, सामाजिक सञ्जालमा विभिन्न डिजिटल प्लेटफर्महरूमा भने फलानु व्यक्ति, फलानु व्यक्ति, फलानु थिए, फलानु व्यक्तिको होइन, मेरो चाहिँ दृष्टिकोण योभन्दा फरक छ। मेरो दृष्टिकोण के हो भने नेपालको संविधानले, पार्टीको विधानले, हाम्रो काङ्ग्रेसको परम्पराले हामीलाई के त विषय निर्देशित गरेको छ त्यो विषयमा हामी अगाडि बढ्नुपर्छ। बिचमा व्यक्तिका कुरा, घटनाका कुरा, समूहका कुरा, उत्तेजनाका कुरा, आवेगका कुरा त आउँछ। 2003 सालदेखि स्थापना भएको काङ्ग्रेसका जीवनमा यस्ता कति आएका छन् तर सबै कुराको निरूपण भनेको हामीलाई तत्कालीन संविधान, पार्टीको विधान, हाम्रो नेताहरूको विवेक र परम्पराले हामीलाई चाहिँ निर्देशित गर्दै नेपालको सबैभन्दा ठुलो, पुरानो र चाहिँ अनुभवी पार्टीको रूपमा स्थापित गरेको छ। त्यो परम्परालाई निरन्तरता दिन अहिले शीर्ष तहमा, नेतृत्व तहमा बसेका सबै नेताहरूले अनुभूति गरेर अगाडि बढ्नुपर्छ।
1: सर्वोच्च अदालतले महाधिवेशन रोक्न त अन्तरिम आदेश त दिएन नि त, होइन? संस्थापन पक्षले त नियमित महाधिवेशन गर्न त सजिलो पारिदिया छ।
2: तपाईँले ठिक विषय उठाउनु भएको, मेरो त देवारदेखि नै मेरो असन्तुष्टि के हो भने निर्वाचन आयोगको बन्यपूर्ण र अदालतको त्रुटिपूर्ण फैसलाको कारणले कङ्ग्रेसको यो अवस्था आएको हो। त्यसैले त्रुटिपूर्ण फैसलालाई पुनरावलोकन गरिपाऊ भन्दा सम्मान्य सम्मानित सर्वोच्च अदालतका सम्मान्य प्रधान न्यायाधीशकै इजलासबाट, भनेको पूर्ण इजलासबाट हाम्रो मुद्दालाई पुनरावलोकन गर्ने आदेश भइसकेपछि स्वाभाविक हिसाबले दुवै तर्फका विवादित दुवै तर्फका गतिविधिहरू रोक्नुपर्ने कानुनी प्रावधान छ। तर अस्तिको आदेशमा कानुनी प्रावधान भए तापनि पहिलेको फैसलाले केही नबोलेकोले केही बोल्नु परेन भनेर यस्तो हचुवाको ढङ्गबाट जुन आयो त्यसले पनि हाम्रो पार्टी विभाजनको निरन्तरतामा काम गरेका छ।
1: होइन, त्यो अब सर्वोच्चमा गइसकेपछि त उसले त एउटा त आदेश दिने हो नि त, होइन? पार्टीलाई त आफूले पो मिलाउन सक्नु पर्यो नि त। अब अर्कै टाउकोमा थुपार्ने होइन, जति दोष पनि यसरी त कसरी पार्टी
2: हुन्छ? यसो छ, त्यो फैसला आफै
1: तपाईँहरूकै पक्षमा फैसला आउँछ भन्ने त ग्यारेन्टी हुँदैन नि त मिन्जी।
2: होइन, हाम्रो फैसला होइन, त्यो हाम्रो पक्षमा भन्ने नै होइन। हामीले के परिभाषित गर्यौँ भने कुनै पनि पक्षले तय गरेको अधिवेशनको कार्यतालिका रोक्नु पर्ने देखिएन भनेपछि त तिमी दुईटा अधिवेशन गर भनेर भनिहाल्यो त। त्यसले हामी
1: दुईटा अधिवेशन गर भनेको छैन उसले, अन्त अधिवेशन रोक्नका निम्ति अन्तरिम आदेश थियो, तपाईँले अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, अन्तर्कालीन आदेश दिन स्वीकार गर्यो।
2: खेमजी, यसो त कुनै दुई व्यक्ति लाप्पा खेल्दै थिए, हनान गर्दै थिए, त एक पक्षले के भन्यो भने म चुपो लागेर बसेको थिएँ, फलानुले हात छोडो त्यसैले उसलाई रोकिदिनु न भन्दा अहिले कसैले पनि मुक्का हानिराखेको कुरा रोक्नु परेन भनेर भनिदिनु सम्बन्धित निकायले भने तैँले पनि हान्न भने हो नि त होइन र त्यसो भएको हुनाले के भने नेपाली कङ्ग्रेसको विवाद नै सर्व सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको कुरा सत्य हो। सुन्नु यस्तो विचाराधीन रहेको अवस्थामा स्टे अर्डर अन्तरिम आदेश जारी गर्नुपर्ने पनि हाम्रो दफा हेरी देवानी संहिताको दफा 201 को दफा 230 बमोजिमको व्यवस्था छ। तर पहिले यो मुद्दामा कसैले केही नबोलेको हुनाले हामी पनि बोल्दैनौँ भने हामीले नि बोल्नु परेन भने भनेको के भनेको भने एक पक्षले कुनै काम गर्नु हुँदैन भनेर हामीले भनिरहनु नपर्ने भनेपछि त दुवैले गरे हुन्छ भन्ने आशयको भएको हुनाले नै तत्पश्चात नेपाली कङ्ग्रेसको 11 गते सर्वसम्मानित सर्वोच्च अदालतले त्यो प्रकृतिको आदेश गर्यो। त्यस पछाडि 17 र 18 गतेको बैठक बसेर चुन्दरीमा रहेको नेपाली कङ्ग्रेसले पनि अर्को कार्यतालिका सार्वजनिक गरे। त्यो कार्यतालिका सार्वजनिक गर्न अरू कोही जानुभएको छैन माग गर्नुभएको छैन भने त मैले अघि पनि भने आयोगको बन्यपूर्ण निर्णय सर्वोच्च अदालतको त्रुटिपूर्ण फैसलाको कारण आइपुगेका छौँ।
1: अलिकति क्लियर सुनिएको छैन मिन्जी, अलिकति क्लियर सुनिएन, फोनलाई अलिक अगाडि आएर बोल्नु होला। अनि एउटा कुरा नि हो, तपाईँले भनेको कुरालाई मात्रै पनि आधार मान्यो भने सर्वोच्च अदालतमा अन्तरिम आदेश, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो, तपाईँहरूले चाहिँ अन्तर्कालीन आदेश माग गर्नुभएको थियो, तपाईँहरूले भने जस्तै आदेश आइदिएको भए चाहिँ इट्स ओके, अब त तपाईँहरूले भने जस्तो आदेश नआइदिइसके पछि
2: हामीले माग गरेको त्यसो छ, हामीले माग गरेको जस्तो होइन अन्तरिमकालीन आदेश आएको भए अहिले दुवै दलहरू सर्वोच्च अदालतमा विचाराधीन मूल मुद्दाको फैसलाको प्रतीक्षामा हुन्थे र अधिवेशनका गतिविधिहरू रोकिन्थे। अधिवेशनका गतिविधिहरू रोकिसकिसकेपछि पार्टीका नेताहरूको भागदौड पनि यता र उता उता र यता दौडिने क्रम पनि बन्द हुन्थ्यो, गाली गलोज बन्द हुन्थ्यो, सम्वादको वातावरण प्रारम्भ हुन्थ्यो, एउटै महाधिवेशन गर्नका लागि हामी सबैको प्रयत्नले समय पाउँथ्यो र स्वाभाविक हिसाबले पार्टी एक हुन्थ्यो, अरू दलहरूसँग पनि सहकार्यको वातावरण बन्थ्यो भन्ने हाम्रो सोचाइ हो।
1: पार्टी मिलाइदिने जिम्मेवारी चाहिँ सर्वोच्च अदालतको हो कि तपाईँहरूको?
2: हाम्रो पनि हो र त, हामी विचार मुद्दा अन्तरिमकालीन आदेश पनि जारी भएको छैन, मूल मुद्दाको फैसला पनि भएको छैन, तर पनि हामी संवाद गरौँ, सहमति गरौँ, सहकार्य गरौँ, एकता गरौँ, यसका लागि दुवै तर्फले प्रारम्भ गरेको अस्त्रका रूपमा लिएको महाधिवेशनको कार्यतालिका स्थगन गरौँ, हामीले बन्द गरौँ भनेर चाहिँ स्थगन गरौँ, स्थगन गरेर वार्ता प्रारम्भ गरौँ भनेर अस्ति 25-30 जना साथीहरूले हस्ताक्षर गरेर अपिल पनि गर्यो। त्यो अपिल गर्दा केही सकारात्मक लक्षणहरू पनि देखिएको छ, तर त्यो देखिएको लक्षणहरू पनि संवादको माध्यमबाट होइन अहन्ताको माध्यमबाट र ठिक छ यो म गरिदिन्छु यो म गरिदिन्छु भन्ने ढङ्गबाट भन्दा पनि अब हामीले के गर्दा ठिक हुन्छ भनेर एउटै टेबुलमा बसेर संवाद प्रारम्भ गरेर त्यहाँबाट अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने सोचाइ छ। तर अझै पनि समय छ, आज 28 गते हुँदैछ भने अब 3 गतेसम्ममा एकै रातमा पनि अघिल्लो रात पनि हामी बदल्न सक्छौँ, निर्णय गरेर कार्यतालिका स्थगन गरेर अगाडि जान सक्छौँ, संवाद प्रारम्भ गर्न सक्छौँ। केही ठाउँमा छिटफुट अधिवेशन जस्तै 15 महाधिवेशनको केही वडाहरूमा जनसम्पर्क समितिमा महाधिवेशन प्रारम्भ भइसकेपछि त विशेष महाधिवेशन भयो भने केही वडाका अधिवेशन भइसकेपछि फेरि स्थगन गरेर संयुक्त महाधिवेशन गर्न सक्छौँ। त्यसैले आशाका किरणहरू अझै पनि छन्, आशावादी हामी अझै पनि बन्न सक्छौँ, तर प्रयत्न जारी राख्छ।
1: अब एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो अब सभापति गगन कुमार थापाले पटक पटक समय माग्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवाले समय किन नदिया, त्यसो भए भेट्न किन नदिया, भेट किन नदिया?
2: दुवैतर्फ होइन होइन, दुवैतर्फ आइसकेको छ। उहाँले मागेको समय नपाउनु भएको, बोलाएको समयमा नजानु भएको भन्ने दुइटै छ। त्यसैले अस्तिको दिन हामीले भेटघाट गर्दा पनि उहाँसँग हामीले के भन्यौँ भने तपाईँ त कुनै समयमा उहाँ सभापति, तपाईँ महामन्त्री हो, तपाईँको पिता तुल्य नेता पनि हो, तपाईँ जानुभयो भने के फरक पर्छ र म आएँ है भन्न बित्तिकै आउँ कि नआउँ भन्दाखेरि अहिले होइन अलिक पछि आउनु भन्नुभयो होला होइन मनमुटाव भएको अवस्थामा, तर तपाईँ सुरु सुरु जानुभयो भने फरक पर्दैन नि भन्दा म जान्छु पनि भन्नुभएको थियो। उहाँले मलाई समय दिएको पनि हो, म त्यो समयमा जान नसकेको पनि हो भनेर उहाँले पनि स्वीकार्नु भएको छ। त्यसैले अलिकति वातावरण,
1: एकले समय माग्दा अर्कोले नदिने, अर्कोले बोलाउँदा अर्को नजाने, त्यहाँ पनि ऊ भइरहेछ होइन, त्यो म्युजिकल चेयर जस्तो भइरहेछ होइन।
2: त्यसैले एकपक्षीय रूपले पनि कसैलाई एक्युज ब्लेम गर्नुभन्दा के कारणले हो बोल मागेको समयमा ठ्याक्कै म आउँछु भन्दा उहाँले अहिले होइन भन्ने र ल आउनुहोस् न त आज यति बजी आउनुहोस् भन्दा म भ्याउँदिनँ अथवा म अहिले टाढा छु म सकिनँ भन्ने कुराले असहज वातावरण बनायो कि भनेर नै हामीले अस्ति सहज बनाउनका लागि पहल गरेका हौँ। अहिले भेट्ने वातावरण पनि छ, संवाद गर्ने वातावरण पनि छ, तर अब एक्सनमा जानु पर्यो। उहाँहरूले गर्नुभयो भने परिणाम सकारात्मक आउँछ भन्ने हामीलाई आशा लाग्छ।
1: खासमा कुरो नबुझिएको के हो भने तपाईँ र मैले धेरै पटक पनि बहस गरेका छौँ होइन, धेरै नेताहरूसँग पनि मैले बहस गरिरहेको छु, ठोस मागहरू के हुन् भन्ने कुरा चाहिँ अलिक बुझ्नै गाह्रो भयो क्या। यो एकदमै अनिर्णित जस्तो क्या, ठोस माग के हुन्, आधिकारिक मागहरू के हुन् भन्ने कुरै बाहिर नआउने।
2: पहिलो कुरा चाहिँ मागको पक्षमा दुवै पक्ष अथवा यसो भन्ने हो भने चौधौँ महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूको चाहिँ खासै माग केही पनि छैन, किनभने विभाजित दुई पक्ष भएको हुनाले एकले अर्कासँग माग्ने भन्ने नै हुँदैन। पहिलो कुरा त हामी मिल्ने कि नमिल्ने भन्ने विषय नै गम्भीर विषय बन्यो। यदि हाम्रो मिल्ने मनसाय हो भने साथीहरूले माग्नेले माग घटाउन सक्नुहुन्छ, दिनेले मन बढाउन सक्नुहुन्छ, तर त्यस पछाडि माग के हो भन्नका लागि एउटा टेबलमा बस्नुपर्ने, एउटा टेबलमा बस्ने वातावरण पनि बनाएको छैन। र टेबलमा बसिसकेपछि अनि यो बढी भयो, यो कम भयो, यो थपौँ, यो झिकौँ भन्न सकिन्थ्यो, त्यो स्टेजमा हामी पुगेकै छैनौँ। तर बाहिर जे सञ्चार माध्यममा सार्वजनिक भएका साथीभाइहरूको संवादमा जानकारी भएका मागहरू छन्, ती मागहरू एकदमै नगण्य मागहरू, साधारण मागहरू र पुरा गर्न सकिने मागहरू छन्। ती मागहरू भनेको जस्तै यहाँलाई भने जस्तो 15 महाधिवेशनका लागि भनेर नवीकरण गरिएका सदस्यहरूलाई स्वतः 15 महाधिवेशनमा भाग लिन तिनै प्रावधान थियो, त्यो कुरालाई सानेतामा रहनुभएका साथीहरूले त्यसलाई खुकुलो पनि गरिसक्नु भएको छ। दोस्रो कुरा त 14 महाधिवेशनबाट निर्वाचित मनोनित कार्य समितिले 15 महाधिवेशनमा विधान अथवा संविधान अथवा भाग लिन पाउनुपर्ने हो, उहाँहरूले भाग लिन पाउने वातावरण बनाइयोस् भनेको छ, त्यो पनि सकारात्मक रूपमा नै अहिले हुन सक्छ भनेर राय राखेको छ। त्यस पछाडि 15 महाधिवेशनलाई निष्पक्ष धाँधली रहित स्वतन्त्र बनाउनका लागि तेस्रो व्यक्तिको संयोजकत्वमा निर्वाचन तयारी के अरे अधिवेशन तयारी समिति बनाओस् भन्दा त्यसलाई पनि सामान्य मान्न सकिन्छ, सकारात्मक मान्न सकिन्छ। महाधिवेशनलाई आवश्यक पर्ने समितिहरूमा सबैको सहभागिता र सम्मानित सम्मानजनक सहभागितामा त्यस्ता समितिहरू बनाउने भनेपछि त्यो पनि सकारात्मक छ। तर अब यसका लागि के गर्नुपर्छ भन्दा यसका लागि समय चाहिन्छ। अब 3 दिनमा त यो सम्भव हुँदैन, 5 दिनमा सम्भव हुँदैन, त्यसो भए के गर्न सकिन्छ त भन्दा दुवै तर्फका महाधिवेशनका कार्यकारीका स्थगन गरेर केही समय लिएर समय निकालेर अब यी विषयमा संवाद गर्यौँ भने कुरा मिल्छ भन्ने मेरो चाहिँ दृष्टिकोण।
1: अब कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का अपक्ष असोज 3 गते सुरु हुने 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएका छन्, यसले के सन्देश दिँदैछ? पूर्णबहादुर खड्काको माग पूरा भएछ, पूर्णबहादुरको भन्दा फरक माग चाहिँ के हो तपाईँहरूको भन्ने प्रश्न छ नि त फेरि।
2: यसमा धेरै जानु परेन, अब जब
1: त सहभागी हुने भनिसक्नु भयो नि त होइन 15 महाधिवेशनमा।
2: होइन होइन, यस्तो कुरा छ केन्द्रजी, दुईटा अधिवेशनलाई स्वीकार गर्दिन भन्ने नेताहरूले दुईटा अधिवेशनलाई स्वीकारेर कुनै एक अधिवेशन वा महाधिवेशनमा भाग लिने मनसाय बनाउनु भयो भने त्यसबाट दुईटा कुरा बुझ्न सकिन्छ, कि त अब मिलाउन सकिएन जेसुकै होस् म एकातर्फ लाग्छु भन्ने अर्थ बुझिन्छ, अर्को चाहिँ के बुझिन्छ भने मलाई मन परेको समूह यो हो त्यसैले विभाजित भयो ठिकै भयो म यता लाग्छु भन्ने हुन्छ। त्यसैले व्यक्तिको लाइक र डिसलाइकसँग पक्ष र विपक्षसँग भन्दा पनि हाम्रो सिङ्गो कङ्ग्रेसको र म जस्ता साथीहरूको चिन्ता के हो भने दुईटा नभइदिए हुन्थ्यो, एउटा गर्न पाए हुन्थ्यो, एउटा गर्न पाएदेखि यी तर्क वितर्क पनि गरिरहनु पर्दैन थियो भन्ने हो।
1: अब होइन, यो त ठिकै हो, किनभने पूर्णबहादुरजीले त सुरुमा निकै ठुलो प्रयत्न पनि गर्नुभयो नि त, इतर पक्षमा त उहाँ त मुख्य नेतै भएर चाहिँ उहाँले काम पनि गर्नुभयो, तर उहाँले त केही समूह ल्याएर केही नेताहरूलाई ल्याएर धेरै धमाधम छोड्ने स्थिति छ नि त त्यताको टिमबाट, यो किन अब न्यू मात्रै खोजिरहेको, अब त मिल्ने प्रयत्न गरे भइगयो नि त भन्ने खालको पनि नेता कार्यकर्ताहरूको आशय छ नि त होइन।
2: यसलाई यसरी बुझ्नुपर्छ, मैले भने पनि हाले अघि नै, विभाजित नगरौँ भन्ने आशय हो, विभाजित हुँदा को कता जानुहुन्छ भन्ने त स्वाभाविकै हो नि त, नेताहरू डिभिजन हुन बित्तिकै
1: पूर्णबहादुरजीले छोड्दैमा चाहिँ मुख्य माग र मूल मुद्दाहरू चाहिँ ओझेलमा पर्दैन त्यसो भए नि
2: तपाईँहरू, त्यो कहिले पनि पर्दै पर्दैन, किनभने वादी प्रतिवादीको बिचमा एउटा मात्रै वादी प्रतिवादी भएको भए कुनै एक वादी पक्षले आफ्नो दाबी छोड्न बित्तिकै समाप्त हुन्थ्यो होला। अब अदालतमा मुद्दा पनि दुईजनाले छुट्टा छुट्टै हाल्नु भएको छ, शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले आफ्ना मुद्दा छुट्टै छ, पूर्णबहादुर खड्काले असोजात के अरे 3-4-5 अधिवेशनमा भाग भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन. उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ, कतै पनि लाग्दिनँ. मेरो मुद्दा छ, म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ. त्यसैले उहाँ कतै लाग्नु नलाग्नु होला भन्ने विश्वास हो. लागिहाल्नु भयो भने पनि उहाँ लाग्दैमा मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन्. एक दोस्रो कुरा यो कानुनी विषय मात्रै होइन, राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोगमा जाने, आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने, त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला. त्यसो भएको हुनाले अब यो कानुनी विषयको अतिरिक्त हिजो कानुनी विषय प्रबल थियो, अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ.
1: र आज पनि धेरैले त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् रे भनेर यहाँ समाचार माध्यमहरूमा मैले
2: पढिरहेको छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने, कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काङ्ग्रेसको कार्यतालिका अगाडि र चुनदेवी काङ्ग्रेसको कार्यतालिका पछाडि भएको हुनाले अगाडिको कार्यतालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वतःको त्यो व्यक्ति डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ, चोइस हुन्छ, डिसिजन हुन्छ. लाइक चोइस एन्ड डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न नि सकिँदैन. जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नमस्कार रूपमा लिएर त्यसलाई पनि मान्नुपर्ने हुन्छ.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार,
2: सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा. आदरणीय श्रोता, केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: इगो बारखरी कथा 2083
4: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
5: प्रथम पुरस्कार 2,00,000,
4: द्वितीय पुरस्कार 1,00,000,
5: तृतीय पुरस्कार 60,000,
4: टाइटल स्पोन्सर इगो,
5: अ कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
4: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
5: नासा सिक्युरिटिज,
4: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
5: युनाइटेड अजोर इन्सुरेन्स,
4: यति एयरलाइन्स,
5: वेदालय,
4: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
5: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
4: कथा पठाउनका लागि barkharibooks@gmail.com।
5: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
6: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
10: यो हो नेपाली रेडियो नेटवर्क।
11: हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
12: डिस होम इन्टरनेट।
13: यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ डाक्टर साहब।
14: एकदम गुड मर्निङ लभजन।
13: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि एक वर्ष पुरा भयो डाक्टर साहब, होइन? छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो, त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ। यसलाई फ्ल्यासब्याक फर्केर हेर्दा त्यो कहाली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नुभएको छ डाक्टर साहब?
14: कहाली लाग्दो हामीलाई तीन कालखण्डमा जोडौँ। पहिलो कालखण्ड जेन्जीको त्यो आन्दोलन, त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार, सेकेन्ड कालखण्डमा इलेक्सन भएर बाल्ने शाहको त्यो पहिलो कालखण्ड भने कसले लिएँ भनेदेखि सुनामी अगाडिको, यो यस्तो यो भयङ्कर सुनामी आयो, नदीको सुनामी अगाडिको र त्यसपछिको अहिलेको कुरा। र तीन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रोसँग एनालाइज गर्न सकिन्छ। तर जेएनजीको भने अहिलेसम्म लम्तान्य गयो भनेदेखि केही पनि भन्न सकिन्छ, किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ। जेएनजी पछि त इट वाज अ डिजास्टरै हो। जेएनजीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारीको गभर्मेन्ट जुन आयो, उपलब्धि केही पनि भएन, किनभने जेएनजीको 5 मुद्दा मात्र एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन। यतिसम्म कि चाहिँ नभनेको चाहिँ एड्रेस भयो र यतिसम्म कि सुशीलाकारीले भनिदिनु चाहिँ मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि चाहिँ जेएनजीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अहिले खत्तम पार, र नम्बर 4 चाहिँ नि उनले भनेको थिएँ यो कार्यकारीतिर नम्बर 4 चाहिँ यो के भनेको चार कुरा थियो। ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीलाकारीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नहुन्जेलसम्म उनले भन्नुपर्छ जेएनजीको आन्दोलन र भगवान्माथि म शपथ खान्छु भन्नु सर्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरेँ मैले सबै दलहरूलाई मिलाएकोसँग परामर्श गरेर संविधान बचाउनलाई मैले गरिदिन्छु भन्दै त्यो संविधान उसले पुनर्लेखन नै भनेका थिए जेएनजीले त। त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीलाकारीले शपथ लिदिन्, त्यही राति 12 बजे उनले गडबडी गरिन्। त्यसमा चाहिँ त्यो दिन चाहिँ सुजन गुरुङले गल्ती गरे, खुट्टामै ढोगेर आधिकारिकता दिए। सो द्याट वाज अ डिजास्टर नै भयो, किनभने जेएनजीको सम्बोधन नै भएन। र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन, एक दुईजनाले फाइदा उठाए, बाँकी त अहिले विद्रोहमै छन् भनौँ न अहिले।
13: अब अहिले जेन्जी विद्रोहकै कुरा गर्दाखेरि जेन्जीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेन्जी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
14: त्यसैले भन्छु नि, लङ्का जित्ने हनुमान जस पनि ढेँडो भन्छन् नि, एकदम यो भाषा जो त्यहाँ एउटा सुदन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, एकदम कि बालन शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्याकबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है। त्यसले त्यो बेलामा जे भयो, अब सुशील कार्की कहिले जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खरेल सरेल यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट त्यहाँ इलेक्सन लड्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना, त्यो हाम्रो बम, त्यो त्यो निरज ढुङ्गाना, हाम्रो त्यो रक्षा बम, जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडाइ पनि हाल्यो। ओके, अब तेस्रो आयो सरकार भयो, इलेक्सन भयो, यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन, त्यो गरेर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए, तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दलीय कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो। अब आएपछि आयो त के बालेन्स आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिरामी सानीको निगाहबाट, सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामीले त्यसैले सुरुदेखि भने बिल्कुल गलत छ, तर सुदन गुरुङले तुरुन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागे गरे र हामीले एक प्रकार हामीले मन जिते। त बालन साहु त रवि यादव त्यो तिन चार महिना त बिल्कुलै रटनै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हाम्रो भारतको मिचा चाहिँ भन्छन्, अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्ञानकै आउँदैन। त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म, र बालन शाह टोटली जाने अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो। यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो, त्यसले गर्दा कि धेरै फरक छ। तेस्रो कालखण्डमा गएर चाहिँ नि म देख्छु अहिले, हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्म छ भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई दुई घन्टा कुरा गरे, ठोस कुरा गरेको थियो, कोही जम्बो उद्योगपतिहरूले आएर एकदम 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निस्किने गरेको कुरा चारजनालाई बस्दै गरेका छन्। महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भएको छ अहिले। बालन शाह अचानक चेन्ज भयो, यति होइन जो पार्लियामेन्टमा आउँदै थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ, र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो, र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान आयो। हामीले हेर्दाखेरि छ यो क्या हो, यो काया पलट कसरी भयो, यो सुनेको छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यतिको लागि। त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेएनजीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस हो चाहिँ नि केही न केही अब फाइदा होला कि भने आशा चाहिँ हामीले छ। जे पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ, अब के गर्ने, समस्या चाहिँ 5 वर्षमा के निक्ल यो ठिक हुन्थ्यो 10 वर्षै लाग्ला, तर हेरौँ अब के हुन्छ।
13: डाक्टर साहब एउटा कुरा छ नि, डाक्टर साहब होइन, निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन, कालखण्ड फेरियो पनि, व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक, हाम्रै घर अगाडि भनौँ न होइन, आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ, होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू, राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो, होइन, पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे। तर अहिले भारतले टोटली डिसएग्री गर्यो, क्या भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो। अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो, वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ सर?
14: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरेका कुरा, हेर्नुहोस् अनु के गर्न सक्थ्यो छोड्नुहोस्। भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन। हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्,
13: त्यो त ठिक छ, त्यो त मानवीयताको कुरा एउटा
14: होइन, त्यो त्यही त मुख्य कुरा, त्यही त होइन। अहिले अहिले हामीलाई म हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन भने कुनै चित्त दुखेको छैन अहिले, हो न मलाई मात्र छैन। यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ पनि बसोबास छैन त्यहाँ। त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएन भने उसलाई चाहिँ नि अहिले हेप्ने, त्यो नचाहिने कुरा भयो नि। हामीले त विचार गर्नु चाहिने कुरा पो बोल्नुपर्छ, नचाहिने कुरा गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएन त बोलाएन, हामीले के मतलब हो? हामीले ब्रिक्समा हामीले के गर्ने पनि होइन, फ्रेङ्कली बताउँ। चाइना र अमेरिका, चाइना रसिया, त्यो इरान छ त्यहाँ, साउथ अफ्रिका छ, त्यसले मुलुकमा हाम्रो गएर के गर्ने? नथिङ। त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हामीले त ठोस हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ, चाइनाले पनि गरेको छ, त भारतले गर्नुसम्म गरेको छ। त्यसमा अहिले हामीले ब्रिक्समा बोलाएन, हाम्रो के न भयो त्यसरी हामी म त भनिदिनु अहिले।
13: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकीसँगका मित्रवत व्यवहारहरू र सम्बन्धहरू चाहिँ हाम्रा राम्रै छ होइन?
14: विचार गर्नुहोस् जुन जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा, तेस्रोमा भन्दिनँ, दोस्रो कालखण्डमा जुन त्यो जुन नचाहिने काम भारतले गर्दै गएको थिए, भारतले पनि चिराउनुसम्म चिराए, चाइनाले पनि खुसी पार्न सकेनन्, र मोदीको दुई दुई छोरीको त्यत्रो हिंसा लत्याइदिएका थिए। त्यति हुँदा हुँदै भारतले त्यो टेप्पै नमानिकन सोझे त्यत्रो चाहिने भनियो नि, मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 टनका टन सामान ल्याएको छ। हेर्नुहोस् त मलाई त्यो उनले गर्न पर्थ्यो र हेपिया गया, तर उनीहरूले आफ्नो बढत देखाए। हामी ठुलो राष्ट्र हौ, नेपालको लागि, जनताको लागि हामी गर्छौँ,
13: ग्यास छैन डाक्टर साहब, ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरि, तर ग्यासको संकट चाहिँ पुरा हुन सकेन भने
14: माने। अब त्यो हाम्रो लोकल कुरा हो, पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ हुन्छ, के खाडीकोले गर्दा कि अल्टिमेटली भारतलाई धक्का पर्छ। भारतलाई धक्का परेपछि हामीले धक्का पछि नपरी छाड्दैन। अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ। अब त्यो त अचम्म लाग्छ, यो अघिल्लो यादव, गौरी यादवले सबैलाई गाली गरिन्, पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास त सरकार निकाल्न सक्यो नि त। यसो मतलब उनको राम्रो पनि त्यो किन भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा, मिलो मिजो भन्छ, आखिरमा त कमिसन सबैले खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो किन निकाल्न सकिन्छ? भोलिपल्ट गए चाहिँ मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो कहाँ धेरै काँडो बजाएको भएको छ। तर गौरी कार्कीलाई, गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा त, भनेदेखि त्यस्तो व्यक्ति थिइन्। अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्ने के हिम्मतले बोले कि भन्नुहोस् त मलाई, त्यस्तो भन्न पाइन्छ भने? यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्ने, यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कुनै मारवाडी कहीँ अलिकति गडबडी गऱ्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद ग्यास गरेर त्यो गर्न पाइन्छ? यो त नचाहिने कुरा हो नि। यस्तो चाहिँ गरेर सारा समूह चाहिँ नि माने एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि। त्यही गौरी यादवले गरेको थिइन्, उनलाई उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो, बालेले हटाउने डेफिनेटली हटाउँथे, तर लकिली राजीनामा दिन बालेले हटाउनु परेन। तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ, तर म भन्छु सरकारलाई, तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ, तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिग्देऊ। स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती डल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदिऊ न। हाम्रै यहाँ उत्पादन गर्ने बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पर्यो. अब अलिक होमवर्क गयो चाहिँ गर्न पर्यो. माने घर घरमा पनि खाएर आएको भन्न सकिँदैन, तर यति यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पर्यो नि.
13: नगर्ने जाँदा जाँदै डक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा छन्, कोही सरकारमा छन्, होइन. अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ. तपाईँ के भन्नुहुन्छ
14: यो? अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्. म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखाएको छु कस्ता कस्ता स्टुडेन्ट बिचारहरू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्. त्यस्तोले गरेको होइनन्, म्याक्सिमम लुटपुट भएको लुटेर गुन्डा फटाहाले गरेका हुन्. त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको. त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समातेछ भने त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ. तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुलै चाहिँ नि छन् भनेदेखि त्यस्तोको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन. तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ नि प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्ने चाहिँ मिल्दैन, अब ध्वंस गर्ने छोड्ने मिल्दैन.
13: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ. कङ्ग्रेसमा दुवै पक्षले म ठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र विश्लेषण.
14: एउटा कुरा भन्नु हो, कङ्ग्रेसमा भन्नु हो त्यो भन्न मिल्दैन. अहिले कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेछ, इलेक्सन कमिसनले आधिकारिक मानेछ, अहिले अहिले

0: राजनीति गर्नदेखि भित्र पस्छ नि, अदालतमा गएर चाहिँ मुद्दा हाल्छ, त्यस्तो त्यस्तो फटाहरू यिनीहरू पाँच पाँच वर्ष पाँच पाँचचोटि प्रधानमन्त्री भए, देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
1: तपाईँ त बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
0: चौपट मैले त अहिले मात्र होइन, मैले बारमा ती शेखर कोइराले चाहिँ नि साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बसेपछि डेउवासँग लड्यो पनि इलेक्सन पनि कति राम्रो। हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त गणेशमानको सिद्धान्त भट्टराई सदा सिद्धान्त लिएर बसेका भनेका थियौँ, आखिरमा किन हो किन अल्टिमेटली त्यो यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा 100 मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्कै चाहिँ देउबातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो, उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन, के बुद्धि भ्रष्टमा थाहा छैन। तर शशाङ्कले त कहिले पनि यो पाँच छ वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन। म कतिले भनी के हो यो शशाङ्क के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँड्दैछ भा भन्थे म, नभन्दै अहिले झन् उता संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्कलाई धिक्कार नै हुन्छ, त्यो पक्का। सो शेखरले लास्टमा गएर गल्ती गरेछ, उसले त गल्ती सच्याउन सक्यो भने राम्रो हुन्छ।
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: थ्याङ्क यू भेरी मच।
1: उहाँ हुन्थ्यो डाक्टर सुन्दरबाणी दीक्षित नागरिकको आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौँ। छोटो विश्राम।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको
3: भवानी बहुउद्देश्य सहकारी संस्था लिमिटेड मष्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मष्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मष्टा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष 7 वडाका वडाध्यक्ष ज्यूहरू प्रमुख प्रशासकीय अधिकृत ज्यू वडा नम्बर 7 का जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि वडा नम्बर 7 का पूर्व सदस्य अध्यक्ष शिक्षक शिक्षिका स्वास्थ्य कर्मी यस संस्थाका सञ्चालक समितिका पदाधिकारी लेखा समिति ऋण समिति शेयर सदस्य आमा समूह महिला सञ्जाल युवा सञ्जाल बाल सञ्जाल अपाङ्ग सञ्जाल सुरक्षा कर्मी पत्रकार बुद्धिजीवी समाजसेवी भद्र भलाद्मी र वडा नम्बर 7 का दय मल्ला ठकुन्ना तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू सड़क नाटक टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मष्टासाथ ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट, प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष भवानी बहुद्देश्य सहकारी संस्था लिमिटेड मष्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।
4: अहिले अहिले बिहानको 7 बजेको छ।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3132 डीएनए नमूना संकलन। नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा नुवाकोटमा 500 याको अस्थायी फील्ड अस्पताल सञ्चालनमा। हिमताल विस्फोट अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,38,44,00,000 रूपियाँ बराबरको राजस्व संकलन। चिलीको वृद्धाश्रममा आगलागी हुँदा 16 जनाको मृत्यु। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। भोटेकोशी बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 डीएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिंगापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि हालसम्म 1,387 जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,846 गरी कुल 3,132 डीएनए नमूना संकलन गरिएको छ। यसै गरी पहिचान हुन नसकेका 1,339 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्ले बताउनुभयो। प्रहरी प्रधान कार्यालयका अनुसार बाढ़ीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 2,712 जनालाई राखिएको प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरंग, ओपीडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनुपर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित नेपाल चीन सम्बन्ध विषयक कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन, बेली ब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार, डीएनए पहिचान र फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाएको जानकारी दिनुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ संस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ। भोटेकोसी बाढ़ी प्रभावितको निम्ति पर्सा जिल्लाका जीएनजीहरूले 15 लाख रूपियाँ बराबरको राहत सामग्री संकलन गरेका छन्। उनीहरूले बाढ़ी प्रभावितका निम्ति खाद्यान्न, लत्ता कपड़ा, खाना पकाउने भाँडा, ओढ़ने बिछ्याउने लगायत सामग्री जुटाएका हुन्। यस्तै वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री राहत कोषमा 2,51,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै समाजसेवी निरज सर्राफले 2,51,000 रूपियाँ सहयोग गर्नुभएको छ। नेपाल पुलिस स्कूल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 95,783 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। भोटेकोसी बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि रूकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले 8,72,000 रूपियाँ सहयोग गरेका छन्। रसुवाको भोटेकोसीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको सहयोगको लागि होस्टल व्यवसायी संघ नेपालले 2,70,000 रूपियाँ सहयोग गरेको छ। यस्तै म्याग्दीको बेनी नगरपालिकाले पनि बाढ़ीबाट प्रभावितका लागि करिब 40 लाख रूपियाँ सहयोग गरेको छ। रसुवामा बाढ़ी आएको 18 दिन बितिसक्दा सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन पीड़ादायी बन्दै गएको छ। बाढ़ीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ताबीच दिन बिताइरहेका परिवारलाई आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाईमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाईकुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
4: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुवा ठुलो मामलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाईकुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मामसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
0: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढ़ीपछि सम्पर्क विहीन हुनु भएको छ। बाढ़ीपछि कुनै खबर नआएको परिवार बताउँछन्।
5: बहिनी त जयन् जयको घर हो, घरमा बसेका छौँ, त्यो त काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी
0: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमरसिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढ़ी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घण्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
6: मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
0: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढ़ीपछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढ़ीपछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकेबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्क विहीन रहेको नगरपालिकाले जनाएको छ। बाढ़ी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढ़ेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
3: सल्यानमा दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 सिम्खमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्खबाट दाङको तुलसीपुर आउँदै गरेको बोलेरो सिम्खमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रमेश बुढाथोकी, वडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकलको पछाडि सवार दाङ शान्तिनगर गाउँपालिका 1 पेदी खोलाकी अन्दाजी 35 वर्षीय जिता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको छ। भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सड़कमा हिजोदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़क साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेसीबाट सुनौला बजार फोस्ट्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिनेछ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमानथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमानथाङका 80% घर चर्किएका छन्। लोमानथाङको दिव्य दीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो। लोमानथाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य 4 ओडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङले भदौ 23 गते रातिको भूकम्पले पालिका भित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। अध्यक्ष गुरूङले भूकम्पपछि पनि पटक पटक पराकम्पनको असर परिरहेको जानकारी दिनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँचथर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: सुरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सड़क निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सड़कको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पूरा हुन सकेको छैन।
8: श्रीबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ अरे, तल बनाउँदै ल्याउँदैछ।
9: चाँडोभन्दा चाँडो बनिँदैदेखि र चाहिँ अब यहाँ बाटो केही यातायात सुविधा असुविधा भएदेखि 1.5 घन्टादेखि 2 घन्टामा हाम्रो चाहिँ तल लेटाङ
7: तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सड़कको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एन्ड प्रदर्श जेवीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सड़क कालो पत्रे गर्न 77,03,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सड़क कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो। पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सड़कको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठूलो लाभ 5 थरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढ़ीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालक मध्ये 1 जनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पर्न सकेका छैनन्। बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढ़ेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको उहाँले बताउनुभयो। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापन सँगै स्थायी पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढ़ी प्रभावित क्षेत्रको हिजो स्थलगत अवलोकनपछि वहाँले बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्नुहुँदै अब पुनर्निर्माणको काम महत्वपूर्ण रहेको बताउनुभयो। हरितालीका 30 व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि 4 दिने 30 पर्व शुरू हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ आडिलो हुने बताइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। आगो हिजो बिहानसम्म पनि नियन्त्रणमा आउन कठिन भएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ब्रिक्स समूहका सदस्यहरूले जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन्। मे महिनामा नयाँ दिल्लीमा भेट हुँदा ब्रिक्सका विदेश मन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन असफल भएका थिए। सदस्य राष्ट्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायलको हमलाबाट युद्धबारे विभाजित थिए, तर हिजोको बैठकमा आयोजक भारतको तीव्र कूटनीतिक प्रयासपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढ़ीपछि उत्पन्न संकटपूर्ण घड़ीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापना जुट्नु पर्नेमा जोड दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढ़ीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढ़ीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढ़ीले कुल 669 मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणाली र ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का पुगे इपानले उल्लेख गरेको छ। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 पूर्वाधार निर्माणको सबै काम सकिने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माण तर्फ करिब 24 रुपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2062-63 शुरू भएको आयोजना अन्तर्गत बाँकीको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अघि सारिएको थियो। हाल 25,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुगिसकेको आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा यही भदौ 10 आएको बाढ़ीका कारण 12 ब्याङ्कका 17 शाखाहरू प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनका अनुसार ब्याङ्कका शाखाहरूमा 72.4 करोड़ बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढी कृषि विकास ब्याङ्कको 65 करोड़ रुपियाँ बराबरको क्षति भएको छ। म्याग्दीका युवाहरूले जंगलमा रातो च्याउ खोजेर राम्रो आमदानी गर्ने गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका 3 मुनाका नगेन मगर हिजो आज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ। नगेन सहित मुनाका 4 युवाहरूको समूह रातो च्याउ संकलन गर्नका लागि करिब 10 दिनका लागि बन्दोबस्तीका सामान सहित जंगलमै आश्रय बनाएर बास बसेका छन्। नगेनले शुक्रबार करिब 40,000 रातो च्याउ बिक्री गरेको बताउनु भयो। ताजा रातो च्याउ प्रति केजी 1,000 दरले र सुकुटी बनाएको रातो च्याउ प्रति केजी 4,000-5,000 रुपियाँमा बिक्री हुने गरेको छ।
3: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स युएलाई 44 रनले पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि उचालेको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको युएई भने एसिया कप 2027 स्थान बनाउनबाट वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपडाले अभिजित 100 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। त्यस्तै सोएब खानले 52, तानिस सुरीले 42, हरप्रीत सिंहले 33 र खुजेमा तन्वीरले 15 रन जोडे। नेपालका लागि करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट लिए। त्यसअघि मलेसियाको कोलालामपुर स्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको शतकीय इनिङ खेले। यस्तै गुलशन कुमार झाले 52 रनको अर्धशतकीय इनिङ खेले। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रनको योगदान गरे। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। शनिबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले उपाधि उचालेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्यो। उसले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 ले जित्दै इतिहास रच्यो। नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनभीएलमा 6 टोलीको सहभागिता रहेको थियो।
3: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेको सिबाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 डीएनए नमूना संकलन। नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ बराबरको राजस्व संकलन। चिलीको वृद्धाश्रममा आगलागी हुँदा 16 जनाको मृत्यु र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रुपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: अहिले 7:30 गएको छ।
3: शुभ प्रभात।
4: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
5: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10:00, स्थान विद्यालयको प्राङ्गणमा।
5: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
4: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
5: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
4: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12:00 भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2:00 विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
5: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
4: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
5: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
4: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर, बझाङ। बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका। साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर, बझाङ। थप जानकारीका लागि फोन नम्बर 092-421-058।
6: लालीगुरा सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुरा सामुदायिक वनमा मोष्टासा, ठगुन्ना र दहे, तलकोट छ बडी गाउँ र मेलबिसोनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुरा सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा, बझाङ।
7: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौँ र आफू पनि सफा बनाऊ।
3: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
6: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर एकमा अवस्थित श्री विनायक पिमिटाँडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छे मेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाँडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, ठाडा चरी चरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
8: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।
9: कमिंग अप नेक्स्ट, पेट्रियोटिक नेपाली सॉन्ग्स ऑनरिंग आवर नेशन एंड इट्स हीरोज ओनली ऑन जय पृथ्वी एफएम 96.3 मेगाहर्ट्ज एंड सेती एफएम 93.6 मेगाहर्ट्ज।
8: स्पोन्सर्ड बाई भूपु सैनिक अर्ग्यानिक एग्रिकल्चर इन्डस्ट्री, रिङ रोड, चैनपुर बझाङ। चुज अर्ग्यानिक, स्टे हेल्दी।

0: बुढ्यौली जीवनको स्वाभाविक चरण हो। ज्येष्ठ नागरिकलाई अपमान, व्यवस्था वा हिंसा नगरी सम्मानपूर्वक व्यवहार गरौं। उहाँहरूको अनुभवबाट सिकौं, आवश्यक स्वास्थ्य सेवा र सामाजिक सुरक्षा सुविधामा पहुँच सुनिश्चित गरौं। आज हामीले गर्ने सम्मानले भोलि हामीले पाउने सम्मानको आधार तयार गर्छ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख। अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम। तरकारी व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण। तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण। दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर, छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण। मासु जन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण। अदुवा, बेसार र मसला जन्य बालीको प्रशोधन तथा बजारीकरण। मौरी पालन व्यवसाय र मह प्रशोधन। जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण। प्राङ्गारिक, गडेउली मल उत्पादन तथा बजारीकरण। खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन, भण्डारण तथा निर्यात। फलफूल प्रशोधन र बजारीकरण। व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन। प्राङ्गारिक कृषि वस्तु निर्यात। घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय। ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण। जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण। साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन। बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय। टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रमाणपत्रको प्रतिलिपि। कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि। उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि। अघिल्लो आर्थिक वर्षसम्म कर चुक्का गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू। स्थायी लेखा नम्बर PAN प्रमाणपत्रको प्रतिलिपि। सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092-421-304। सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-71। कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63। र जुनकला साउन्दको मोबाइल नम्बर 98-41-67-14-99।
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ।

0: voice of humanism.
1: हाम्रा ज्येष्ठ नागरिक अनुभव, ज्ञान र संस्कृतिका जीवित भण्डार हुन्। उहाँहरूको सम्मान, हेरचाह र संरक्षण गर्नु हाम्रो कर्तव्य हो। उहाँहरूको स्वास्थ्य, सुरक्षा र भावनाको ख्याल गरौं। समय निकालेर उहाँहरूसँग कुरा गरौं, सम्मानजनक व्यवहार गरौं र एक्लोपन महसुस हुन नदिऊ। ज्येष्ठ नागरिकको सम्मान गर्ने समाज नै सभ्य समाज हो।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
4: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडाहरूमा, चौबिसपाती भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारसिंह गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थरचिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
3: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: छब्बीस पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9, र केदारसिंह गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
4: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख, दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख, तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख, चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख, पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख, छ, कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
3: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान एक जग्गाधनी प्रमाण पत्र लाल पूर्जाको प्रतिलिपि थान एक वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान एक स्थायी लेखा नम्बर तथा प्यान प्रमाण पत्रको प्रतिलिपि थान एक आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि थान एक सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान एक आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिस पत्र थान एक पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004 सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170 कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149
4: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी चरित्र नारायण यादव कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चैनपुर बझाङ
5: संयुक्त आवाज यो जय पृथ्वी एफएम नेटवर्क बझाङ

भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सातवटै वडाका वडाध्यक्षज्यूहरू प्रमुख प्रशासकीय अधिकृतज्यू वडा नम्बर 7 का जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि वडा नम्बर 7 का पूर्व सदस्य अध्यक्ष शिक्षक शिक्षिका स्वास्थ्यकर्मी यस संस्थाका सञ्चालक समितिका पदाधिकारी लेखा समिति ऋण समिति शेयर सदस्य आमा समूह महिला सञ्जाल युवा सञ्जाल बाल सञ्जाल अपाङ्ग सञ्जाल सुरक्षाकर्मी पत्रकार बुद्धिजीवी समाजसेवी भद्र भलाद्मी र वडा नम्बर 7 का द्वय मल्ला ठकुन्ना तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू सड़क नाटक डेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मस्टासाथ ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट, प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसि ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।

0: two legendary stations now united as one massive force. SETI FM 93.6 megahertz and Jayaprithvi FM 96.3 megahertz. Now you are tuning into Jayaprithvi FM Network Bhajan, the voice of humanism. Jayaprithvi FM Network Bhajan.
1: सेती एफएम र जय पृथ्वी एफएम को संयुक्त आवाज यो हो जय पृथ्वी एफएम नेटवर्क.
2: टाइम चेक. अहिले बिहानको 8 बजेको छ.
3: इट्स 8 एएम.
4: शुभ प्रभात.
5: अबको प्रस्तुति
3: हा हा.

0: बिहान 8 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। हिन्दू महिलाहरूको पर्व हरितालिका तीज आज शुरू हुँदैछ। पर्वको पहिलो दिन आज दरखाने तयारी छ। हरितालिका तीज व्रतको लागि शक्ति प्राप्त गर्न आज दरखाने तयारी गरेका हुन्। दरखाएसँगै आजदेखि 4 दिने तीज पर्व शुरू हुन्छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेको छ। आज बेलुकी दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरून्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खीर लगायत खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकोले आज व्रतालुले शक्ति प्राप्तिको लागि मिठा एवं आडिलो परिकार दरका रूपमा खाई भोलिको व्रतको लागि पूर्व तयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् र दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधि विधान रहेको छ। पछिल्ला वर्षहरूमा तीजका नाममा दर खाने कार्यक्रमहरू 1 महिना अघिदेखि हुने गरेका छन्। सरकारी कार्यालयमा समेत 1 महिना अघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ। काठमाडौँमा मनाइने प्रसिद्ध इन्द्र जात्राको तयारी शुरू हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको सायद सार्वजनिक गरेसँगै इन्द्र जात्रा पर्वको प्रक्रिया आज शुरू हुन लागेको हो। इन्द्र जात्राको लिङ्गो बनाउने, रूख काट्न वन यात्रामा जाने सायद आज बिहान 9:53 रहेको छ। रूख काट्ने सायद राति 8:47 रहेको छ। भक्तपुरको चित्तापोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको छ। लिङ्गो नगर प्रवेश गराउने सायद असोज 3 गते शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्रध्वज उत्थानको सायद असोज 7 गते बुधबार बिहान 7:47 रहेको समितिले जानकारी दिएको छ। इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। यसै दिन राष्ट्रपति लगायत विशिष्ट अतिथि व्यक्तित्वहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगे कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहेको छ। असोज 10 गते शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 गते महिलाले मात्रै रथ तानेर नानीचा यात्रा गरिन्छ। यसै दिन राति 9:25 इन्द्र ध्वजाको लिङ्गो ढाल्ने सायद रहेको समितिले जनाएको छ। लिङ्गो ढालेपछि राष्ट्रध्वजले कुमारी गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि 13 दिन लामो इन्द्र जात्रा समापन हुन्छ। उत्तरी कोरला नाका स्थित लोमान्थङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,00,000 बढी राजस्व संकलन भएको छ। रसुवाको भटेकोसीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी हात्तै बढ़दा 15 दिनमै 1,78,44,00,000 राजस्व संकलन भएको हो। भन्सार प्रमुख विदुर चुण्डालका अनुसार रसुवागढ़ी केरुङ नाका र तातोपानीका नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुणालको भनाइ छ। प्रमुख चुणालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन इभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। प्रधान सेनापति अशोक राज सिग्देल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गर्नुभएको हो। प्रधान सेनापति बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हो। एक साता लामो भ्रमणका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध र सहकार्यको विषयमा छलफल हुने भनिएको छ। यस अगाडि गत वर्ष भदौ 27 असोज 4 गतेसम्म गुन्जाउ र सांघाईमा सैनिक इकाईहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भए पनि जेएनजी आन्दोलन भएपछि सिग्देल रोकिनु भएको थियो। सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाली सेना र चिनिया जनमुक्ति सेना बीच सगरमाथा फ्रेण्डशिप नामको सैन्य अभ्यास हुँदै आएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ। आगामी असोज 16 गतेदेखि 19 गतेसम्मको लागि तय गरिएको 15 महाधिवेशनको तयारी बारे छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूका साथै प्रदेश सभापतिहरूलाई बोलाइएको छ। नेपाली कांग्रेसको संस्थापन पक्ष 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने अडानमा छ। तर पूर्व सभापति शेरबहादुर देउबा समूह भने मंगिरमा महाधिवेशन गर्ने छुट्टै तयारीमा छ। यो बीचमा संस्थापन पक्षले समानान्तर गतिविधि गरिरहेको पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला पक्षका नेता तथा कार्यकर्तालाई सहमतिमा ल्याउने प्रयास गरेको छ, जसमा उनीहरू पनि देउबा समूह छोड्न तयार भएको देखिन्छ। आज बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा खड्का र कोइराला समूहका नेताहरूलाई केन्द्रीय समितिमा समेटेर महाधिवेशन आयोजक समिति बनाउने बारे छलफल हुने बताइएको छ। र अब मौसम। आज देशभरको मौसम साधारणतया बदली भई केही प्रदेशमा हल्कादेखि मध्यम र केही प्रदेशमा भारी वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराईका भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशैभर मनसुनी वायुको प्रभाव कायम रहेको र हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ, जसको प्रभावले अहिले बिहान बादल लागि सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा गण्डकीका केही क्षेत्रमा धेरै भारी वर्षा मापन भएको छ। कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा 24 घण्टामा 125.4 मिलिमिटर वर्षा मापन भएको छ। गण्डकी कैलमजुङको फलेनी मापन केन्द्रमा 109.2 मिलिमिटर वर्षा भएको छ। गण्डकी प्रदेशको गोर्खा र बागमती प्रदेशको धादिङ सीमा क्षेत्रमा रहेको आरूघाट मापन केन्द्रमा 87.8 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। यस्तै पछिल्लो 12 घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको तार्के घ्याङ र चन्दरको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: सेती एफएम र जय पृथ्वी एफएम को संयुक्त आवाज यो हो जय पृथ्वी एफएम नेटवर्क।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सक द्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
3: सेवाहरू: पेटको दुखाई, गानो गोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
4: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
3: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
5: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने।
4: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
3: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
5: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
4: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
3: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
6: रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
7: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
6: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि 1-1 प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
7: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।
6: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
8: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
6: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्रांगणमा।
8: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
6: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
8: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
6: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश सिद्ध भएको मितिले 7औं दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
8: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
6: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
8: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रूपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
6: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर, बझाङ। बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका। साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर, बझाङ। थप जानकारीका लागि फोन नम्बर 092-421-058।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाई बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
8: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्ता गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात् 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारसिंह गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
6: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: छब्बीस पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारसिंह गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
8: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख, दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख, तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख, चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख, पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख, छ, कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
6: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान एक, जग्गाधनी प्रमाणपत्र लालपूर्जाको प्रतिलिपि थान एक वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान एक, स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान एक, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान एक, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक, सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र थान एक, पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 304. सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98 44 67 81 70. कमल बहादुर खड्काको मोबाइल नम्बर 98 68 59 04 63 र जुनकला साउदको मोबाइल नम्बर 98 41 67 14 99.
8: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी. चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ.
4: भवानी बहुउद्देश्य सहकारी संस्था लिमिटेड मष्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना. यस मष्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक, मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मष्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सातवटै वडाका वडाध्यक्ष ज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर 7 का दय, मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध. सञ्चालन हुने कार्यक्रमहरू: सडक नाटक, टेउडा र नृत्य प्रतियोगिता. सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते. स्थान: हिमालय माध्यमिक विद्यालय, मष्टासाथ ठकुन्ना बझाङ. समय: बिहान 11 बजे. नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ. साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ. ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला. यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ. गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष. भवानी बहुद्देश्य सहकारी संस्था लिमिटेड मष्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ.
9: अबको प्रस्तुति
10: फुल भोल्युम.

0: प्रेम सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा

0: शिस्ताहरू आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146947726
2: मिलन फोटो स्टुडियो चैनपुरको धमाका
3: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ साथै जिल्लाभरिका जुनसुकै कार्यालय पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ
2: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड नागरिक बडापत्र ब्यानर निमन्त्रणा कार्ड गेम ड्रेस झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन् सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ फोन नम्बर 0942421166 मोबाइल नम्बर 98485081 98655988888 र 9840113191
4: सुनकुडा क्याम्पसको चार वर्षे स्नातकतह प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना
5: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने चार वर्षे स्नातकतह बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ
4: तपसिल हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001015003155 परीक्षा शुल्क बुझाएको सकल भौचर
5: नोट आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन् साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्
4: ललित बहादुर विष्ट क्याम्पस प्रमुख सुनकुडा क्याम्पस बिथरचिर गाउँपालिका 9 सुनकुडा बझाङ
6: तपाईँ सुन्दै हुनुहुन्छ
7: फुल भोल्युम

0: time check.
1: अहिले बिहानको 9 बजेको छ.
2: It's 9 a.m.
3: शुभ प्रभात.
4: कोरोना आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि, र लालिगामा रियलले रायो भालकानोलाई हरायो, प्रिमियर लीगमा चेल्सी र सिटीको बराबरी. नेपाल खबरमा अब पूरा खबर. यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ. आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ. दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ. भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ. विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ. दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ. दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ. कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ. धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ. भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ. तीजका तीन दिन आज भोलि र पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ. आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ. अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ. भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाड़ीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ. अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ. त्यस्तै पर्सी ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ. तीजका तीन दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ. गैराती, सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो. कपिलवस्तुको बाढगंगा नदीमा बाढ़ी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ. सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरूष रहेका सशस्त्र प्रहरीले जनाएको छ. कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाढगंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका थिए. सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ़ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो. यसैबीच बाढगंगा नदीमै पौडी खेल्ने क्रममा हराएका एक बालकको खोजी भइरहेको छ. बाढगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए. जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ. मनसून कायमी रहेकोले पहाड़ी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81 सतह बढ़ने र बाढ़ी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ. सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ. मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो. साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ. ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ. युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ. यसअघि मलेसियाले नेपालका 25 वटा म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो. त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन्. मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्. सुन्दै गर्नुहोला.
0: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
0: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल अर्थात खाली सिलिण्डर भरि वैकल्पिक बाटोबाट 30 सिलिण्डर काठमाडौँलाई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिण्डर बारापर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिण्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढ़ी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिरहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरै गाउँपालिकाको शिक्षा शाखाले हिजो सभाहलमा पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मध्य प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि 7 प्रदेशको 28 जिल्लामा विद्यार्थी शिक्षक अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतिसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द हर्मुज जल डमरू मध्येमा बढ़ेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढ़ेको छ। अब खेल खबर। लालिगामा रियल माड्रिडले रायो भालेकानोलाई 4-1 पराजित गरेको छ। रियलका किलियन एम्बाप्पेले 2 गरे, जितसँगै रियलले लालिगामा 12 अङ्क जोडेको छ। यस्तै इंग्लिश प्रिमियर लीगमा चेल्सी र हल सिटीले 2-2 बराबरी खेलेका छन्। चेल्सीका लागि जोआओ पेड्रोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। चेल्सीले 7 मिनटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लियो, तर हल्का मोहम्मद बेल्लौमीले 28 र 34 मिनटमा गरी 2 गरे। यो बराबरीपछि हल सिटी 8 अङ्कसहित तेस्रो स्थानमा छ भने चेल्सी 7 अङ्कसहित चौथो स्थानमा छ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। यस वर्षको तीज पर्व शुरू, आज दरखाने दिन, तीजका 3 पछिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावर छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का। पछिल्लो 5 काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालेकानोलाई हरायो, प्रिमियर लीगमा चेल्सी र हल सिटीको बराबरी।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग

0: जीवनमी पर्ने नसोचेका घटनाबाट हुन सक्ने आर्थिक नोक्सानी कम अर्न जीवन रे सम्पत्तिको बिमाहरू।
1: बिमा अर्दा बिमाको शर्त र सुविधा निकारी बुझिकन नेपाल बिमा प्राधिकरणबाट मान्यता पाएका नेपाल भित्रकै बिमा कम्पनीहरूबाट मात्रै बिमा अरौं।
0: बिमा दाबी अर्नु पर्या समस्या भयाकि नेपाल बिमा प्राधिकरणमा उजुरी अर्न सकिने हो।
1: ठिक्क कुरा बुझ्नकी लागि फोन नम्बर
2: 0195900018 0195900059 तथा इमेल info@nia.gov.np मा सम्पर्क गर्न सकिनेछ। नेपालका बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीबाट है जनहितकी लागि जारी सन्देश।
3: दाजु तम्रा त बेली बटिका टिकटकै टिकटक फेसबुक भरि फोटै फोटा आउँदान। कहाँ धनगढीतिर गए है कि दाजु? ड्रेस पन फरक फरक किसिमका लागेका हुन्।
4: अरे भाजी तुक्कै दुनियाँमा है, मु त परि रिङरोडे त घुम्न जाउने लागेको। भूपू सैनिक अर्ग्यानिक कृषि उद्योगमा छेत्री ठकुरी मगर थारू राई लिम्बू गुरुङ सबैले लाउने ड्रेस आनेका रहेछन् देखिन। मैले त छानी छानी लिएर पानको टप पुल पनि राई नै तुले ताइ नै झाइकन भिडियो र फोटो खिचेका हुन्।
3: भूपू
4: सैनिक अर्ग्यानिक कृषि उद्योग हो ता गएपछि तमी ड्रेस भने ड्रेस रैथाने बाली दलहन बाली तेलहन बाली यी सिस्नो पाउडर सब चिज जडीबुटी सबै पाइने ठाउँ हो नि त त्यो। पहिलेबाटको विज्ञापन बस्दोदेखि न ताउनु रेडियो नि हो ताई जा दौडी गर पर पानकोटा पुल अनि झारे निका निका फोटा भिडियो बनाइ लैया।

0: हजुर, हाम्रा सेवाहरू रैथाने बाली, दलहन बाली, तेलहन बाली, सिस्नो पाउडर, सुगन्धित जडीबुटी, सुगन्धित मसला, अमिलो जातको चुक उत्पादन, अर्ग्यानिक अचार, सिन्की, गुन्द्रुक, सांस्कृतिक पहिरनहरू जस्तै छेत्री, ठकुरी, मगर, थारू, राई, लिम्बू, गुरुङ लगायतका सबै जात जातिका परम्परागत सांस्कृतिक पहिरनहरू उपलब्ध गराइन्छ।
1: साथै सांस्कृतिक कार्यक्रमहरू, विवाह, मेला, पर्व, धार्मिक कार्यक्रम आदिमा पनि भाडामा दिने व्यवस्था गरिएको छ।
2: खिची राखम सम्झना फोटो त यो दुई दिने जिन्दगी छोटो छ। खिची राखम सम्झना
0: फोपो सैनिक अर्ग्यानिक कृषि उद्योग रिङ रोडमा जाउँ, हाम्रो सांस्कृतिक पहिरन लगाऊ, फोटो भिडियो बनाऊ,
1: हाम्रो संस्कृति हाम्रो पहिचान।
0: नोट, रैथाने बाली सम्बन्धी, सिस्नो सम्बन्धी, गुन्द्रुक सिन्की सम्बन्धी तालिम दिने पनि व्यवस्था छ।
1: प्रोपराइटर छेउकला देवी कठायत,
0: सञ्चालक भूपु सैनिक चन्द्र कठायत, मोबाइल नम्बर 9848 2893 92,
1: 9763 81 08 13
0: र 9766 41 40 66। भूपु सैनिक अर्ग्यानिक कृषि उद्योग रिङ रोड चैनपुर बझाङ तथा सुरमा देवी मन्दिर अगाडि चैनपुर बझाङ।

0: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
1: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: चौकी डाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट 6 बडी गाउँको सूचना।
4: तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित यस चौकी डाँडा सामुदायिक वनको चार किल्ला पूर्वमा थारी चौका हुँदै एक्ले भुजसम्म, पश्चिममा खुतकुडी हुँदै पातेमेला, उत्तरमा सुर्के हुँदै दक्षिण धजोन बुढीओडार, यी चार किल्लाभित्र जडीबुटी संकलन, आलो काँचो, दारकाठ अनुमति बिना संकलन नगर्न नगराउन हुनका लागि जानकारी गरिन्छ। साथै वन लसुन हाँडे पूर्ण रूपमा बन्द गरिएको छ। यदि कोही कसैले अवैध रूपमा चोरी निकासी गरेको पाइएमा यस वनको ऐन कानून विधान र तलकोट वन डिभिजन कार्यालयको नियम अनुसार कार्यवाही भइजाने बेहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
3: गोरेधामी अध्यक्ष प्रेम बहादुर जेठारा, सचिव चौकी डाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ बझाङ।
5: कतै तपाईँका छोरा छोरीहरू कुलतमा फसेका त छैनन्? उनीहरूको संगत कस्ता मानिसहरूसँग छ? उनीहरूको आनी बानीका बारेमा जानकारी लिनुहोस् है। हाम्रो व्यवस्थाका कारण उनीहरू कुलतमा फसेका हुन सक्छन्। तपाईँ हाम्रो सानो गल्तीले बाल बालिकाको भविष्य नबिगारौं।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।

0: किन फुना मात्र झुन्डिएकी?
1: छ्या, जिप्पाई दिए कि कहिले यता?
0: होइन, को केटा हो यो?
1: मेसेन्जरमा भेटेको कि, डेढ महिना जति भयो।
0: मान्छे भेटेको छैन, लसिएर कुरा गर्छस् त?
1: मलाई मन पर्छ कि।
0: अनलाइनमा आजकल धेरैले धेरैलाई नराम्रो काममा प्रयोग गरिरहेका छन्। त्यस्तै कारणले बाल बालिका र हामी जस्ता किशोर किशोरीहरू साइबर बुलिङमा परिरहेका छन्।
1: साइबर बुलिङ भने?
0: सुन, इन्टरनेटमा खराब मनसायले यौनजन्य सन्देश, फोटो पठाउने, त्यस्तो फोटो इन्टरनेटमा राखिदिने, धम्क्याउने, नग्न तस्विर राखेर अकाउन्ट बनाउने, ब्ल्याकमेल गर्ने जस्ता कुरालाई साइबर बुलिङ भनिन्छ। त पनि फोटो सोटो पठाउँदै छेस्, अप्ठ्यारोमा पर्लेस है?
1: ला, अब के गर्ने?
0: पठाकी छस् भने पहिला त्यसलाई मेटाउन लगा, यदि मानेन भने प्रहरीलाई खबर गर्नुपर्छ, प्रहरीको साइबर बुलिङ युनिटले छानबिन गर्छ।
1: यति सानो कुरालाई यत्रो बनाउनु?
0: सानो कुरा भन्दा भन्दै भोलि ठुलो समस्या आउन सक्छ। यदि कसैले ललाई फकाई या दबावमा यस्ता कुरा गरिरहेको भए त्यो मानिसको बारेमा परिवारका सदस्य वा मिल्ने साथीलाई भन्नुपर्छ।
2: के इन्टरनेट मेसेन्जर भन्दैछौ? इन्टरनेटको दुरुपयोग नगर है, नचाहिने काम गर्यो भने समस्यामा परिन्छ।
0: यसलाई त्यही कुरा सम्झाएको आन्टी।
2: लो च्याल्यु, राम्रोसँग पढ है।
3: तपाईँ हाम्रा बाल बालिका पनि साइबर बुलिङको शिकार हुन सक्छन्, त्यसैले शिक्षक अभिभावक सबैले उनीहरूको आनी बानीमा ध्यान दिन जरुरी छ। साइबर बुलिङमा पर्ने होइनन्, पार्ने अपराधी हुन्। सजग रहौ, नडराउ, यस्ता गतिविधि विरुद्ध रिपोर्ट गरौ।
4: दय सामुदायिक वन उपभोक्ता समूह मस्टा 7 दयको सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 को दय सामुदायिक वनको सिमाना पूर्वमा मालिका द विनायक हुँदै लसुनतोला, पश्चिममा विनायक खिरखिरे पानी, ओखलछडा हुँदै पारिपातल सामुदायिक वनको सिमाना, उत्तरमा विनायक डाँडा, काउले लोद्या, बिराइना, बुढी ओडार हुँदै लौरो चढाउना र दक्षिणमा बाजुराको ढल्कना हुँदै द्वालकोट ठौर, च्याङसाकोट, लसुनतोला, बाँधे काँध हुँदै कुइरेसम्मको सिमानाभित्र कसैले आलोकाचो, दारकाठ, निगालो, झाप्रा, जडीबुटी, सोक्सिनु लगायतका अन्य जडीबुटीहरू यस दय सामुदायिक वनको उपभोक्ता समूहको अनुमति बिना ननिकाल्न हुन र छाडा, भेडा, बाख्रा, घोडा, खच्चर नछोड्न हुन सम्पूर्णमा जानकारी गराइन्छ। यदि वन समितिको नियमको उल्लंघन गरेमा वन ऐन 2076, प्रदेश वन ऐन 2077 र वन नियमावली 2078 र 79 अनुसार कार्यवाही भइजाने बेहोरा समेत सूचित गरिन्छ। प्यारीलाल जेठारा अध्यक्ष, ईश्वरबहादुर दुवाल सचिव, जयराम जेठारा सहसचिव, दय सामुदायिक वन उपभोक्ता समूह मस्टा 7 दय बझाङ।
5: तपाईँलाई थाहा छैन गाडीमा चुरोट पिउन पाइँदैन भन्ने कुरा?
6: तपाईँलाई के मतलब? तपाईँको पैसा खाइदिएको छैन क्यारे?
5: हेर्नुहोस्, तपाईँले आफ्नो स्वास्थ्यलाई त हानि पुर्याउने काम गर्दै हुनुहुन्छ, त्यति मात्र होइन अरूको लागि पनि हानि हुने काम गर्दै हुनुहुन्छ। तपाईँले गरेको धुम्रपानले तपाईँ मात्र होइन तपाईँ नजिक बस्ने हरेक व्यक्तिलाई उत्तिकै असर गरिराखेको हुन्छ। तपाईँलाई सायद थाहा छैन होला, यस्तो सार्वजनिक ठाउँमा चुरोट, बिडी, सिगार, तम्बाकु, ककड, सुल्फा, खैनी, गुटखा केही खान पाइँदैन। यदि खाएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन 2068 अनुसार सार्वजनिक स्थानबाट निकालिने वा ₹100 जरिवाना समेत तिर्नुपर्छ।
7: जय पृथ्वी FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्कार डाक्टर साहब।
9: नमस्कार, बस्नुहोस्। कसलाई के भयो?
8: डाक्टर साहब, बाबुलाई सन्चो नभएर लिएर आए कि।
9: बाबु, के भयो तिमीलाई?
8: एकदमै भोक लाग्छ, तिर्खा र पिसाब लागिरहन्छ, अनि थकाई मात्र लाग्छ, कहिले कहीँ चक्कर लाग्छ।
9: ए, बाबुलाई बोल्न गाह्रो भयो जस्तो छ, तपाईँले भन्नुहोस् त अरू के हुन्छ बाबुलाई?
8: बाबुलाई पिसाब लागिरहन्छ, केही गर्न पनि जाँगरै मान्दैन, धेरै नै तिर्खा लाग्यो, भोक लाग्यो भन्छ, खाना खाए पनि तौल घटेको जस्तो लागेको छ, के गर्ने होला?
9: तपाईँहरूका कुरा सुन्दा बाबुलाई बच्चामा देखिने मधुमेहको प्रकार 1 रोगको लक्षण जस्तो छ। पहिला सुगरको जाँच गराउनु पर्छ। मैले पर्चा लेखिदिएको छु, बाबुको रगतको नमुना दिएर रिपोर्ट आएपछि लिएर आउनुहोस् है।
8: रगतको नमुना संकलन गर्ने यतै
10: हो, रिपोर्ट लिन आधा घण्टा पछि आउनुहोस् है।
8: हस् डाक्टर साहब, सुगरको रिपोर्ट लिएर आएको छु।
9: खै दिनुस् त, रिपोर्ट अनुसार तपाईँको बच्चामा मधुमेहको प्रकार 1 रोग देखिएको छ। समयमा अस्पताल ल्याएर ठिक गर्नुभयो, ख्याल गर्नुहोस् है। यस रोगबाट हुने जटिलताहरूबाट बचाउन बच्चाको रगतमा भएको चिनीको मात्रालाई सामान्य अवस्थामा राख्नुपर्छ। त्यसका लागि समयमा औषधि सुरु गर्नुपर्छ। औषधि सेवन गरिएन भने मृगौला, आँखा, मुटु, जोर्नी र नसा सम्बन्धी समस्याहरू पनि देखिन सक्छ।
11: मधुमेह प्रकार एक रोग जति सक्दो चाँडो पत्ता लगाई समयमै उपचार गरियो भने यसका जटिलताहरूबाट बच्न सकिन्छ। यसका कुनै पनि लक्षण तथा चिन्हहरू देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नुहोला।
12: नियमित व्यायाम गर्ने भएर होला, फिट छौ सधैँभरि। ल ल,
13: के गर्ने, गर्नै पर्यो नि। फेरि मलाई त मधुमेह रोगको लक्षण देखियो नि।
12: हो र?
13: हो नि, एकदमै तिर्खा लाग्ने, धेरै पटक पिसाब लाग्ने, भोक ज्यादै लागेर खाए पनि दुब्लाउँदै जाने, हात गोडा झमझमाउने, ससाना खटिरा पनि चाँडै निको नहुने, यहाँसम्म कि बेहोस हुन पुगे। अनि स्वास्थ्य संस्थामा गएर जचाउँदा मधुमेह रोग लागेको थाहा भयो।
12: तर तिमी त फुर्तिलो देखिन्छौ।
13: पुरै छैन नि यार, डाक्टरको सल्लाह अनुसार सन्तुलित आहार खान्छु, पसिना निक्लाने गरी यसरी बिहान दैनिक आधा घन्टा शारीरिक व्यायाम गर्छु, धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्दिन, बढी चिल्लोयुक्त खाना अनि मदिराको हानिकारक सेवन गर्दिन, नियमित रूपमा मधुमेहको रक्त परीक्षण, उच्च रक्तचाप र तौलको जाँच गराउँछु, वर्षमा एकपटक आँखा परीक्षण गराउँछु। अहिले त सबै थोक कन्ट्रोलमा छ, तब त फिट छु म।
14: जीवन रमाइलो छ, मधुमेह भयो भन्दैमा चिन्ता नगर्नुहोस्। दैनिक आधा घन्टा पसिना आउने गरी शारीरिक व्यायाम गर्नुहोस्, चिकित्सकको सल्लाह अनुसार जाँच र उपचार गराउनुहोस् अनि सन्तुलित खाना खानुहोस्।
11: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
15: जे भए पनि अहिले थाहा हुन्छ।

0: त बताएर जाऊ
1: भोलि भनौली
2: भोलि आउने र क्या नि त यार नाउली है नाम त सोध्नु पऱ्यो त यार।

0: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
1: झाडा पखाला औ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौं,
2: रोगहरूबाट अरूलाई पनि बचाऊ।
3: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
4: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोई त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: सूचना स्वास्थ्य कार्यालय बझाङको सूचना। औषधि ऐन 2035 अनुसार लागू औषधिहरू ट्रामाडोल, नार्कोटिक, प्रगाभालिन आदि र गर्भपतन गराउने औषधिहरू विशेष अवस्थामा डाक्टरको प्रिस्क्रिप्सनमा बेचबिखन गर्न पाउने भए तापनि यस जिल्लामा केही निजी स्वास्थ्य संस्थाहरूले कानून विपरीत बेचबिखन गरिरहेको भन्ने सूचना आएकोले त्यस्ता कार्यहरू तत्काल रोक्न हुन अनुरोध छ। अन्यथा कानून बमोजिम कार्यवाही हुने बिहोरा जानकारी गर्दछौं। स्वास्थ्य कार्यालय बझाङ।

0: time check.
1: अहिले बिहानको 10 बजेको छ.
2: It's 10 a.m.
3: प्रसिद्ध इन्द्र जात्राको तयारी गर्दै सुरु हुँदैछ. नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइत अनुसार इन्द्र जात्राको लिङ्गो बनाउने रुख काट्न वनयात्रामा जाने साइत आज बिहान 9:53 बजेको छ. रुख काट्ने साइत भने राति 8:47 बजेको रहेको छ. भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको छ. लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 गते शनिबार बिहान 8:05 बजी तथा इन्द्रध्वजोत्थानको साइत असोज 7 गते बुधबार बिहान 7:47 बजी रहेको समितिले जनाएको छ. इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ. यसै दिन राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तिले हनुमान ढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ. असोज 13 गते महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरेसँगै त्यसै दिन राति 9:52 बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ. रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका पीड़ितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ. अमेरिकी विदेश मन्त्रालयको इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्यूरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन $10,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको छ. यससँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढ़ीको मानवीय स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको छ. प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ. यही भदौ 10 गते रसुवाको भोटीको सीमा आएको बाढ़ीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ. नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ. आगामी असोज 16 गतेदेखि 19 गतेसम्मका लागि तय गरिएको 15 महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो. पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो 2 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ. बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूका साथै प्रदेश सभापतिहरूलाई बोलाइएको छ. नेपाली कंग्रेसको संस्थापन पक्ष 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने अडानमा छ. तर पूर्व सभापति शेरबहादुर देवा समूह भने मंगसिरमा महाधिवेशन गर्ने छुट्टै तयारीमा छ. यो बीचमा संस्थापन पक्षले समानान्तर गतिविधि गरिरहेको पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला पक्षका नेता तथा कार्यकर्तालाई सहमतिमा ल्याउने प्रयास गरेको छ, जसमा उनीहरू पनि देउबा समूह छोड्न तयार भएको देखिन्छ. आज बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा खड्का र कोइराला समूहका नेताहरूलाई केन्द्रीय समितिमा समेटेर महाधिवेशन आयोजक समिति बनाउने बारे छलफल हुने बताइएको छ. र प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ. नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गर्नुभएको हो. एक साता लामो भ्रमणका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने भनिएको छ. यसअगाडि गत वर्ष भदौ 27 देखि असोज 4 गतेसम्म गुन्जाव र सांघाईमा सैनिक इकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भए पनि जेन्जी आन्दोलन भएपछि सिग्देल रोकिनु भएको थियो. सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाली सेना र चीनिया जनमुक्ति सेनाबीच सगरमाथा फ्रेण्डशिप नामको सैन्य अभ्यास हुँदै आएको छ. बिहान 10 बजेको थाहा अपडेट सकियो. रविन्द्र बिदा हुन्छु. नमस्कार.
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
5: 21 औं शताब्दीको नयाँ उपचार

0: मौसम परिवर्तनसँगै रुगाखोकीको समस्या बढ्न सक्छ। तातो पानी पिउने, पौष्टिक खाना खाने, शरीरलाई न्यानो राख्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने गरौं। समस्या बढेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न नबिर्सौं।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङबाट जनहितमा जारी सन्देश।
0: मधुमेह र उच्च रक्तचापलाई मौन रोग पनि भनिन्छ। नियमित स्वास्थ्य परीक्षण गराउँ, नुन, चिल्लो र गुलियोको मात्रा कम गरौं, दैनिक शारीरिक गतिविधि बढाउँ, चिकित्सक वा आयुर्वेद चिकित्सकको सल्लाह अनुसार उपचार गराउँ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङद्वारा जनहितमा जारी सन्देश।
0: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझानमा आयुर्वेद चिकित्सकबाट स्वास्थ्य परामर्श, औषधि वितरण, योग सेवा तथा विभिन्न स्वास्थ्य कार्यक्रम उपलब्ध छन्। नजिकको आयुर्वेद स्वास्थ्य संस्थामा सम्पर्क गरी उपलब्ध सेवाको लाभ लिनुहोस्।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङद्वारा जनहितमा जारी सन्देश।
0: नियमित योग, प्राणायाम र ध्यानले शरीरलाई स्वस्थ र मनलाई शान्त बनाउँछ। तनाव, चिन्ता तथा विभिन्न दीर्घरोगको जोखिम कम गर्न योग उपयोगी मानिन्छ। दैनिक केही समय योगका लागि छुट्याउँ, स्वस्थ र सकारात्मक जीवनतर्फ अघि बढाउँ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङद्वारा जनहितमा जारी सन्देश।
2: हजुरहरूले नानीलाई समयमै अस्पताल लिएर आउनु भएको छ। नानीको चाहिँ मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीर सुनिने, हात खुट्टाको जोर्नीहरू दुख्ने भएको छ। यसको अलावा नानीको शरीरमा ससाना किर्खाहरू देखिएको छ। यो भनेको बच्चाहरूमा मुटुको बाटोको लक्षण।
3: बालबालिकाहरूमा बारम्बार घाँटी दुख्ने र यसको केही समयपछि ज्वरो आउने, छालामा डाबर अथवा चाहिँ गिर्खाहरू आउने, जोर्नीहरू सुन्निने या बार बार दुखिरहने र दौड्दा धड्कन बढ्ने अथवा श्वासमा हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य कर्मीको या चिकित्सकको परामर्श लिनुपर्दछ। यसो नगरेमा भविष्यमा मुटुको ढाल बिग्रेर जीवनभर दुःख पाउने या शल्यक्रियासम्म पुग्नुपर्ने स्थिति आउन सक्दछ।

0: गरिबी, रोग अनि अल्पायुमै मृत्यु।
1: कस्तो असभ्य मान्छे यार, मान्छेहरूको भिड भएको ठाउँमा चुरोट त नतान्नु नि यार।
2: ए त्यो छी, हाल्दा पनि सुर्ती गुटखाले बिगारेको दाँत कस्तो नराम्रो देखियो, अनि नजिक त पर्नै नहुने, चुरोटको वास गन्ध आउँछ।
3: बिचरा, कमाएको पैसा जति जाँड रक्सी चुरोटमै सक्याउँछ, अनि कसरी सक्यो यस्तो परिवार? बच्चाको सामुन्नेमा पनि धुम्रपान मद्यपान गर्दो रहेछ, उसको त 12 वर्ष छोराले पनि चुरोट तान्दै हिँड्छ रे त।
2: हे भगवान, कस्तो श्रीमानको फेला परिएछ, कहिल्यै समयमा घर आउने होइन, राति राति चिल्ला जाड ढोकेर आयो, हल्ला गर्यो, कम से कम बाल बच्चाको बारेमा सोचे पनि त हुन्थ्यो नि।
4: मर्यो रे, क्यान्सर लागेर? मैले त सम्झाउने गर्थे, मानेन, कुलतमा फसेपछि कसको के लाग्दो रहेछ र?
5: सुर्ती चुरोट सेवन गर्ने, जति सुकै पढे लेखेको भए पनि, जति सुकै ठुलो जागिरे भए पनि, त्यस्ता असभ्यसँग म बिहे गर्न सक्दिन।
0: धुमपान अनि मद्यपान निम्त्याउँछन् सधैँ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु। अमूल्य जीवनलाई कुलतमा नफसाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
7: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको 4 किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो 4 किल्लाभित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस वनको 4 किल्लाभित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको 4 किल्लाभित्र यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कारवाही गरिनेछ।
6: साथै यस वनको लागामाण्डुबाट गल्ला चौका हुँदै डाँडा खर्कदेखि साढाका ओडारसम्म रजाडाका उपभोक्ता र अन्य उपभोक्तालाई पाला नकाट्न यसै सूचनाबाट जानकारी गराइएको छ।
7: बनहेराला,
6: बृजन विष्ट, शिव विष्ट र डब्बल धामी,
7: जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख अठायत सचिव, मोबाइल 98 65 76 21 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश। मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
10: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा, दाजुभाइ रे अन्य अभिभावकले मोबाइल प्रयोग अर्याएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे, मोबाइल चलाउने बानी बस्दो छ।
11: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने, नमाइको भन्नाई बिउजिन्या रे, निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
12: आफ्ना सजिलाकी लागि रे, छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
10: मोबाइल धेगाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जयका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
11: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
12: मोबाइल चलाउने बानी पढेका बालबालिका एकोहोरो हुने लक्षण देखिँदै जान सक्दो छ। साथै रिसाउने, झर्कने, रुने, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खाने कुरा छिटो निल्ने पनि हुन सक्दो छ।
10: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
6: रे मस्तिष्क विकास हुने अधिकतम उमेरले मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
10: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।

0: मुख सफा राख्न के हार्नु पड्डो छ?
1: दिनको दुई चोटी दाँत मास्नु पड्डो छ। दाँत मास्नका लागि नरम ब्रुसको प्रयोग गर्नु पर्दो छ। सधैँ सन्तुलित भोजन खानु पर्यो। गुलिया खानेकुरा कम खानु पर्यो। सुर्तिजन्य पदार्थ सेवन गर्नु हुँदैन। मध्यपान गर्नु हुँदैन। सुपारीको सेवन गर्नु हुँदैन। वर्षको एक चोटी दाँतका डाक्टरलाई जसाउनु पर्दो छ रे। कुनै मुख सम्बन्धी समस्या पर्यो भने स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश। नेटा चौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीनको सूचना। यस नेटा चौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीनको चार किल्ला पूर्वमा धौलाको पैराबाट दलेको ओडार हुँदै खुतेडाको धारसम्म, पश्चिममा चुचुरकोटको च्यान डाँडा रिउलेको कुरेला हुँदै माचेको तल्लो सुवेलीसम्म, उत्तरमा माचेको धार पाटपाटाको धारदेखि बीचको पानी हुँदै धौलाको पैरासम्म र दक्षिणमा खुतुडाको धार हुँदै रड्ने चौका मस्टाको ढोकदिने हुँदै जाडनाउला जाने बाटो डाँडा खर्कसम्म जडीबुटी संकलन, आलोकाचो दारका, ढुङ्गामाटो गिट्टी उत्खनन, आगजनी, चोरी सिकारी, वन पैदावार फडानी, वन अतिक्रमण, सीमा मिच्ने लगायतका प्रतिबन्धित कार्य नगरी नगराइदिन हुन सम्पूर्ण यस वनका उपभोक्ता तथा आसपासका गाउँवासी तथा वडावासी र भेडा बाख्रा पालकहरूमा अनुरोध गर्दछौ। यदि नियम विपरीत उल्लेखित कार्य गरेमा वा गराएमा वन ऐन नियम अनुसार इलाका प्रहरी कार्यालय भातेखोला र डिभिजन वन कार्यालय बझाङको सहयोगमा कडा कारवाही गरिने बेहोरा सम्पूर्णमा जानकारी गरिन्छ। अध्यक्ष जयराज धामी, सचिव बलबहादुर धामी, कोषाध्यक्ष यशोदा सार्की। थप जानकारीका लागि सचिव बलबहादुर धामीको मोबाइल नम्बर 97 42 38 50 56 फोन गर्न सकिनेछ। नेटा चौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीन बझाङ।
3: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सोनी असर अद्दो छ। निमोनिया भएका बेला फोक्सोभित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पनि निमोनिया हो।
3: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस रे फन्गाईबाट हुने आद्दो छ।
3: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदछन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
3: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुम्पान गर्ने बेला निस्किएका धुवाले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
3: निमोनियाका चिन्ह र लक्षणहरू के हुन्छ डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खानेकुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने। यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
3: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नु पर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खानेकुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साई पनि राख्नु पर्यो। बच्चाकी धुवा जस्तै घरभित्रको धुवा, भिडभाड, धुमपानको धुवा, धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: न्याउली पातल सामुदायिक वन उपभोक्ता समिति तलकोट सातको सूचना। यस तलकोट गाउँपालिका वडा नम्बर सातमा अवस्थित न्याउली पातल सामुदायिक वनको पूर्वमा निल्याथरी, भोजथला, पोखरा खोला, नाइक्का भेरा, ओखरतोला हुँदै सिंह डाँडासम्म, पश्चिममा ठुली चौर, देउपानी, झुलेबाज हुँदै लिङ्ग डाँडासम्म, उत्तरमा तुडी, रुगामेला, मालिका देवी थान, गुनु मार्नासम्म, दक्षिणमा चन्दबिरे थला, लामा मेला हुँदै बयाल ढुङ्गासम्म कोही कसैले पनि आलोकाचो तारकाट, घाँस दाउरा, चोरी सिकारी, खुला चरीचरण, वन पैदावार फडानी तथा नष्ट गर्ने, आगजनी, वन क्षेत्र मिचेर घर टहरा तथा छाना खरक बनाउने, जडीबुटी संकलन, चोरी पैठारी तथा निकासी गर्ने लगायतका काम नगरी नगराइदिनु होला। यदि यस वनको नियम विपरीत कोही कसैले माथि उल्लेखित कार्य गरे गराएको पाइएमा सब डिभिजन कार्यालय तलकोट र मेलबिसौना प्रहरी चौकीको सहयोगमा कडा भन्दा कडा कार्यवाही गरिने बेहोरा सम्पूर्णमा जानकारी गराइन्छ। साथै यस वन क्षेत्रमा पाइने रातो च्याउ, कटुकी, सेतो चिनी, सतुवा, चिराइतो आदि जडीबुटी अर्को सूचना नभएसम्मका लागि संकलन कार्य बन्द गरिएको बेहोरा जानकारी गराउँछ। यस्तै यस वन क्षेत्रमा कुनै पनि काम गर्नु परे यस वन उपभोक्ता समितिबाट अनिवार्य रसिद लिन हुन पनि सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध गर्दछौ। यस वनमा छाडा चरिचरण गरिरहेका आआफ्ना पशु चौपाया तुरुन्तै लैजानु होला। यदि वन क्षेत्रमा छाडा पशु चौपाया देखिएमा तपसिलको जरिवाना गरिने बेहोरा सम्पूर्णमा जानकारी गराउँदछौ। प्रति गाई गोरु, घोडा, भैँसीको रु 50 रुपियाँ, भेडा बाख्रा प्रति रु 10 रुपियाँ। रोना धामी अध्यक्ष, मोबाइल नम्बर 9869633056, शङ्कर धामी उपाध्यक्ष, मोबाइल नम्बर 9769688511, शेरबहादुर धामी सचिव, मोबाइल नम्बर 9843333065, राजेन्द्र धामी कोषाध्यक्ष, मोबाइल नम्बर 9845965054, जनक धामी र लक्ष्मण धामी बनहेराला, न्याउली पातल सामुदायिक वन उपभोक्ता समिति तलकोट गाउँपालिका वडा नम्बर 7 बझाङ।

0: मेला मालिकादेवी थान कुना मार्नासम्म पश्चिममा ठुलीठौर रजबारको थला झुलेमा झुदै लिङ्ग डाँडा र दक्षिणमा चन्द्रबिरे थला लामा मेला पयाल ढुङ्गासम्म यी चार किल्लाभित्र आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म यो वनबाट लिएको घुम्ती कोष र चरीचरणको रसिद घर छाना खर्क लगायतका बाँकी रहेका रसिदको यही मिति 2083 साल असार 30 गतेसम्म बुझाइदिनु होला र बाँकी रहेमा हर्जाना ब्याज सहित लाग्ने जानकारी गराउँदछौ। यो वनभित्र छाडा चरीचरण गर्न पाइने छैन। जस्तै घोडा खच्चर गाई गोरु भैँसी पाठा भेडा लगायतका वस्तु भावहरू छाडा छोड्न पाइने छैन। आफ्नो सम्पत्तिहरू यो वनबाट शुल्क तिरेर लिएर जानुहोला। यो वनमा पाइने जडीबुटी संकलन गर्दा अनिवार्य रूपमा रसिद साथमा लिनुपर्नेछ। यो वनमा पाइने कालो यार्चा रातो च्याउको रसिद लिएर वनभित्र जानुहोला। वनभित्र जथाभावी रुख काटेमा र मेसिनले काटेमा वडा नम्बर 7 को कार्यालयको रसिद साथमा हुनुपर्नेछ। यदि माथि उल्लेखित कार्यहरू गरेमा वन ऐन तथा तलकोट सब डिभिजन कार्यालय र मेलबिसौना प्रहरी चौकीको सहयोगमा आवश्यक कार्यवाही गरिनेछ। अध्यक्ष रमादेवी धामी 9869-33-6056, उपाध्यक्ष शंकर धामी, कोषाध्यक्ष राजेन्द्र धामी, सचिव शेरबहादुर धामी, मोबाइल नम्बर 9843-33-65, सदस्य रामवीर बोहरा, सदस्य भीम धामी, सदस्य चन्द्रकला धामी, सरिता धामी, गुलाब धामी, ऐभान धामी, वन हेरालाहरू लक्ष्मण धामी र जनक धामी, संयोजक कालु धामी र धनबहादुर धामी, श्री न्याउलीपातल सामुदायिक वन उपभोक्ता समूह तलकोट 7 किदन्न बझाङ। पोन्यारी गैरा सामुदायिक वन उपभोक्ता समिति तलकोट 1 रैसल्लीको सूचना।
1: यस सामुदायिक वनको चार किल्ला पूर्वमा नौलाकोटदेखि तेलढोले, पश्चिममा सुनिगाड, उत्तरमा छकालमादेखि डङ्सीले र दक्षिणमा कोकण्डीदेखि नौलाकोटसम्म यी चार किल्लाभित्र बहुमूल्य जडीबुटी संकेत सतुवाको संरक्षण प्रवर्धन र विकास गर्ने हेतुले खेती गरिएको जानकारी गराउनुका साथै यस सामुदायिक वनका यी चार किल्लाभित्र कोही कसैले कुनै पनि किसिमको जडीबुटी संकलन, चोरी सिकारी, सुनिगाड क्षेत्रमा करेन्ट लगाएर माछा मार्न, आगजनी, वन पैदावार फडानी, ढुङ्गा गिट्टी बालुवा उत्खनन जस्ता अवैध क्रियाकलाप नगर्न, नगराउन हुन सम्पूर्णमा अनुरोध गरिन्छ। यस सामुदायिक वनभित्र कुनै पनि किसिमको जडीबुटी संकलन, भेडा बाख्रा चरीचरण अथवा अन्य काम गर्नु परे पूर्जी बिना कुनै काम नगर्नुहोला। यदि यस सामुदायिक वनको नियम विपरीत कोही कसैले काम गरेमा वन ऐन नियमावली अनुसार नजिकको इलाका प्रहरी कार्यालय, डिभिजन वन कार्यालय बझाङको सहयोगमा कार्यवाही गरिनेछ। जनक बहादुर बुढा थापा अध्यक्ष, रामकुमारी बुढा कोषाध्यक्ष, फुलुमाया तामाङ सचिव, जयबहादुर बोहरा र सुरेश बुढा थापा वन हेराला। थप जानकारीका लागि मोबाइल नम्बर 9865-75-10-17, जनक बहादुर बुढा थापा 9845-30-34-69-छविलाल तामाङ।
0: पोन्यारी गैरा सामुदायिक वन उपभोक्ता समिति तलकोट गाउँपालिका वडा नम्बर 1 रैसल्ली बझाङ।

0: time check. अहिले बिहानको 11 बजेको छ.
1: It's 11 a.m.
2: अबको प्रस्तुति
3: सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ. सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ. इटहरी उपमहानगरपालिका साथ बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो. प्रदेश 02-043-5514 नम्बरको मोटरसाइकल कलभर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका तीनका सागर रेग्मी र पारस थापाको मृत्यु भएको हो. गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो. यस्तै तनहुँको ब्यास नगरपालिका 12 कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ. मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्ष अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ. डुम्रेबाट दमोलीतर्फ छुटेको

ना छ ख 94 97 नम्बरको ट्रक अनियन्त्रित भई पल्टाउँदा गम्भीर घाइते भएका चालक थिङलाई प्रदेश अस्पताल दमौरीका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। यता सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बारी पार्टीका 55 वर्षीय आशा बुढाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहरका अनुसार सड़क पेटीमा हिँडिरहेको बेला बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि माया नर्सिङ होम पुर्याइएको थियो। त्यहाँबाट कर्णाली प्रदेश अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। कपिलवस्तुको कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा गैराती 81 आएको बाढ़ीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढ़ीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र एक पुरूषलाई गैराती सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गन हेड क्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढ़ी आएपछि उनीहरू फसेका थिए। होटेकोसी बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93 करोड़ 73 लाख बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन आरडीएनए प्रतिवेदनमा विद्यालयका भवन शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवनमा भवन प्रभावित भएका छन्। जसमध्ये 112 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीय तह अनुसार रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 भवनका 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मूल्यका हिसाबले यो 3.75 करोड़ बराबरको क्षति हो। रसुवाकै उत्तर गए गाउँपालिकामा रहेका 3 विद्यालयका 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुरु नगरपालिकामा रहेका 9 विद्यालय प्रभावित भएका छन्। विद्यालयमा 32 भवनमा क्षति पुगेकोमा 61 कोठा आंशिक र 89 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै धादिङको गल्छी गाउँपालिकाका 3 विद्यालय प्रभावित भएका छन्। जसमध्ये 10 भवनका 77 कक्षा कोठा आंशिक र 8 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा 1 विद्यालय प्रभावित भएको छ। यस्तै सिद्धलेक गाउँपालिकामा 1 विद्यालय का 4 भवनका 14 कोठामा आंशिक क्षति पुगेको छ। प्रतिवेदन अनुसार शैक्षिक सम्पत्तिका रूपमा रहेका 24.93 करोड़को क्षति भएको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानको लागि 4.23 करोड़ 35 लाख खर्च लाग्ने आकलन गरेको छ। हिन्दू महिलाहरूको पर्व हरितालिका तीज आज शुरू हुँदैछ। पर्वको पहिलो दिन आज दर खाने तयारीमा छन्। हरितालिका तीज व्रतको लागि शक्ति प्राप्त गर्नको लागि आज दर खाने तयारीमा महिलाहरू जुटेका हुन्। दर खाएसँगै आजदेखि 4 दिने तीज पर्व शुरू हुन्छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। आज बेलुकी दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरून्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ। र नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। आगामी असोज 16 देखि 19 गतेसम्मका लागि तय गरिएको 15 महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूका साथै प्रदेश सभापतिहरूलाई बोलाइएको छ। नेपाली कांग्रेसको संस्थापन पक्ष 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने अडानमा छ। तर पूर्व सभापति शेरबहादुर देउवा समूह भने मंगिरमा महाधिवेशन गर्ने छुट्टै तयारीमा छ। यो बीचमा संस्थापन पक्षले समानान्तर गतिविधि गरिरहेको
पूर्व कार्यवाहकका सभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला पक्षका नेता तथा कार्यकर्तालाई सहमतिमा ल्याउने प्रयास गरेको छ, जसमा उनीहरू पनि देउबा समूह छोड्न तयार भएको देखिन्छ। आज बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा खड्का र कोइराला समूहका नेतालाई केन्द्रीय समितिमा समेटेर महाधिवेशन आयोजक समिति बनाउने बारे छलफल हुने बताइएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु, नमस्कार। My music, my

0: voice of humanism.
1: आदरणीय प्रिय श्रोताहरू, जय पृथ्वी एफएम नेटवर्कको बिहानी प्रसारण अहिलेसम्म सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। बिहान 11 बजेको थाहा अपडेटसँगै बिहानी प्रसारणबाट बिदा माग्ने बेला भइसकेको छ। आजै बेलुकी ठिक 4 बजे बेलुकी प्रसारणमा पुनः भेट्ने वाचा गर्दै अहिलेका लागि बिदा हुने अनुमति चाहन्छौ। हवस् त, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू, खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू, विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बीमा दावी गर्न, विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता। रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मौसम जन्य विपदबाट आफू पनि बचु र अरूखी पनि बचाऊ।
2: खराब मौसमी अवस्थाबाटै निम्त नसक्ने बाढी, पहिरो, भूक्षय, भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवारकी जोगाउनाखी समयमै मौसम पूर्वानुमान बारेमी सूचना लिई पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमै निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाटै हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीकी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमा जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिमनी रहेका गाउँठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा, गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरूकी आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो, नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुठी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दा छन्, खेत चिरा पड्या पनि घर वरिपरि चिरा पड्या पनि, यी दुवै पहिरो जाने संकेत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल पनि मुठी ठाडो खोला 81 थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै संकेत दिँदो भाइ। पानीका मूल 81 बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका संकेत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटोमा हिट्या बेला पनि काहीँ रुख, बिजुलीका पोल, ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा, माटो, झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व संकेत पन कोही कसाई हुँदैछन्। यी पन पहिरोका पूर्व संकेत हुन् कि दाजु?
1: हो हो भाइ, भाइदेखि त्यो पहिरोको पूर्व संकेत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्, पहिरोका पूर्व संकेत बारेमा त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पन जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका 81 बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व संकेत हो भनी बुझ्नुपर्छ। आफू भएका मुठीका ठाउँबाट यसा संकेत देखिना साथ तल्लो गाउँका हुनाखी पनि खबर अरि हेर्नुपर्दो छ। उनीखी पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका संकेतका बारेमा म अहिले गइकन भन्नु भया।
1: एकदम धन्यवाद छ बाजा तमुखी, यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोग रे प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनी ल्याए त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो, अब कहाँ जाउँ कसो अरू।
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी, त्यसको लागि त तुही थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो, त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो, ती आनिकन हुन् न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो, कहाँ कहाँ पाइदहान तिनु साबुन,
2: अब कहाँ कहाँ पाइदहान कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन शरीरमा भएका दानाहरू हटाउँछ,
2: घिउकुमारीको साबुन अनुहारको चायापोतो हटाउन सहयोगी,
3: तितेपातीको साबुन शरीरको दुखाइ कम गर्छ,
2: अल्लोको साबुन शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ,
3: चोत्रोको साबुन जन्डिस कम गर्नमा मद्दत गर्छ,
2: लाली गुराँसको साबुन शरीरलाई कोमल बनाउँछ,
3: गुलाबको साबुन मनमोहक सुगन्ध दिन्छ,
2: धायाको साबुन खोकी कम गर्न सहयोगी हुन्छ,
3: गाजाको साबुन हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी,
2: कागतीको साबुन शरीरमा भिटामिन सी को काम गर्छ,
3: धुपी जडाको साबुन सुगन्धित अनुभव,
2: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ,
3: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्, पूर्णतः केमिकल रहित शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ थलारा गाउँपालिका 1 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार नमस्कार उपाध्यक्ष ज्यू, बसौ न, केही कुराकानी गर्नु थियो कि?
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 मा महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो, उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू, त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्।
3: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 मा अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा। स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
2: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
3: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 98-63-35-94-56, 98-69-43-87-87।
2: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निरा खड्का 97-65-73-29-02।
3: विशेष सम्पर्क 9848194497 9868686959 07086222708।
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन,
3: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानैको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि, त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: बाजु लामा र आशिष मगरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने रे।
1: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर, छिटो आउनु।
2: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
3: अँ म पनि गायक बन्छु अब।
2: ल अब दाजुभाइसँगै गाउनुपर्छ।
4: पक्का हो है?
2: ल अहिले चाहिँ घरिन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आएछु भन्या त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थेँ होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई, डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: अरे बाजी, छकालो छकालो तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हान न, के भो क्या नाइ?
7: ओ भने दाजु, देखे आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, यहीँ कचेरा पिउँचा आउँदा आँखा उडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौडो त झन् हेर्नै नहुने, भने क्या भयो होला देखे दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नअर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जसा सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन, आँखा छुनु परेमा छुनु अघि रे छोइसकेका पछि पनि साबुन पानीले निकरी मिची मिची हात धुनु पर्दछ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्यो आथिनु पर्दैन, यो रोग लाग्याको एकदेखि दुई हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाई जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: नमस्कार काका।
2: नमस्कार नानी, कता पुगेर आयो?
1: यसो मर्निङ वाक गएर आएको नि।
2: कति राम्रो, हेर त मेरी नातिन, मैले यो गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
1: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
2: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
1: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका अरू के फाइदा गर्छ योगाले?
2: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
1: हो र काका,
2: ध्यान गरेमा मन शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
3: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
2: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
1: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला औ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौँ,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भए भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुस है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइ त चियाको गिलास समात्नै दिइनन्,

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाई।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुहोस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि, होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो, बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बस्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दछन्?
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दछन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने अर्दछन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने अर्दछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने,
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने, ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई बिजुली बत्ती टर्च फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने,
9: ग्यास चुलो पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने,
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने,
9: आगो गिजर हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने,
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने,
9: आगोले पोलिहालेमा के गर्ने,
10: आगोले पोलिहालेमा आतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने,
9: आगो निभेपछि लुगा घडी र गर गहनाहरू फुकाल्ने, त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने,
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने,
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसादजी, के गर्न लाग्या?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए त्यहीँ फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसादजी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम दुईवटा भाँडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन, फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसादजी, यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेको हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेचे पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजब कि छानेछ, यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौँ, सँगै हाँसौँ।
4: एचआईभी एड्सबाट आफू बचौँ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
5: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भन्या रे सम्पर्कमा आयो भन्या तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भन्या लक्षण देख्यो भन्या रेबिज रोग घातक हुँदो छ।
7: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
5: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
7: रेबिजबाट कसरी बस्ने?
5: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बच्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
7: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
5: सुति रहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
8: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यला माइत जाने भन्नी एक्लै जाहेक नै कि नै
2: हजुर जाने हो है अब देउर बाबु पुर्याइदिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सो नि असर अद्दो छ। निमोनिया भएका बेला फोक्सोभित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पुन निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस रे फन्गाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया आराउँदछन्। संक्रमित मान्छेले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुमपान गर्ने बेला निस्किएका धुवाले पुन एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पुन यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन् त डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खाने कुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने। यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खाने कुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साई पनि राख्नु पर्यो। बच्चाकी धुवा जस्तै घरभित्रको धुवा, भिडभाड, धुमपानको धुवा, धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भन्या रे सम्पर्कमा आयो भन्या तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भन्या लक्षण देख्यो भन्या रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यहाँपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाइ रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाक्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर वरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटे फुटेका सामानको थुप्रो हटाइकन घर भन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड़ेका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा क्यार्नु पर्दो छ।
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्नु हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घण्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउन पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई? पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
6: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागे सरसफाइतिर। बुढीलाई आऊ त तिमी पनि मसँगै, तपाईँले फेरि पानी पिउनु होला नि है है है।
7: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ, टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइ रे अन्य अभिभावकले मोबाइल प्रयोग अराएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दा छन् रे, मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइक भन्नाई बिउजिन्या रे, निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे, छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेकाइपन बाल बालिकालाई खाना खुवाउनाले बाल बालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जयका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकोहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुने, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरनी मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
5: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के गर्नु पर्दो छ, यो विषयमा नमाई जानकारी दिए होला तपाईँ।
1: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकि माइट पनि भन्दा छन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको, घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछौँ। यो खासरी मुसामा लाग्ने अथवा घरपालुवा र वनमा रहेका जनावरमा पर्ने किर्ना जसो धेकिने किरा माइटको टोकाइबाट माइसनी सर्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सर्दैन र।
5: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्?
1: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
5: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के गर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिने अरे लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै, खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, हक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नु नै, चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन, यति अरे भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: प्रियसी म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत 3 वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन, भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू,
2: थाइराइडको जाँच, TSH, T3, T4, NTTPO, NTTPO परीक्षण,
1: बाथरोग सम्बन्धी जाँच, NTCCP, ANA, DS, DNA परीक्षण, शरीरमा भिटामिनको अवस्था जाँच, भिटामिन डी, भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ, फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्मिया छ, दुध खुवाइहाल्नु पर्छ र भने
1: पर्छ नि। शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइराख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98 48 48 17 27,
3: दीपक कठायत 98 48 48 17 64,
1: महेश जोशी 98 61 63 633,
3: सुबेडाका लागि सिमरन महर 98 48 22 96 85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98 69 21 42 55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98 68 50 91 46,
2: भाँडे बजारका लागि करण थापा 98 40 62 08 55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98 65 86 86 10,
1: विनोद भण्डारी 98 64 63 72 46,
3: झोताका लागि मदन धामी 98 65 86 52 84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98 68 81 44 34,
1: देउराका लागि सन्तोष भण्डारी 98 65 72 40 33,
2: बागथालाका लागि रमेश मल्ल 98 65 97 64 53,
3: धरानका लागि मंगल मल्ल 98 68 17 43 10,
2: सुनकुडाका लागि 98 64 77 04 67,
1: देउलेखका लागि राजु 97 42 84 10 42,
2: भित्तरका लागि झलक बोहरा 98 69 70 59 49 59,
3: र ढोल्या मोडका लागि शैलेन्द्र थानु 97 42 41 73 42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख 20 लाख 30 लाख?
1: त मेरो लागि भगवान् नै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्ला भित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस वनको चार किल्ला भित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कार्यवाही गरिनेछ। वन हेराला बिरजन विष्ट, रोहित विष्ट, प्रदीप कठायत, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 81 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: टाइम चेक।
1: अहिले साँझको 6 बजेको छ।
2: It's 6 p.m.
3: जय पृथ्वी एफएम नेटवर्कमा अबको पालो उज्यालो 90 नेटवर्कद्वारा प्रसारित नेपाल दर्पणको

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाडा दिने।
0: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
1: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
2: कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ, सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरेको।
0: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीति तनावबीच सहकार्यको खोजी।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास।

0: www.ci.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
2: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
3: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
4: साझा पृथ्वी, साझा दायित्व।
2: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
3: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
2: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
3: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333-493-555।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढ़ाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
1: भोटेकोशी नदीमा बाढ़ी आएको आज 1900 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमी जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाइसकिएको छ। बाँकी भागमा स्काभेटर र लोडर प्रयोग गरी ठूला ढुङ्गा पन्छाउने काम भइरहेको छ। चिलिमीको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेका मध्ये 1386 जनाको शव भेटिएको छ। 5130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3761 जनाले होल्डिङ सेन्टरमा

0: आश्रय लिएका छन्। बाढ़ी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,500 भन्दा बढ़ी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाड़ी चालक र मर्मतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाडी अवरूद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढ़ीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
1: यसैबीच भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 भन्दा बढ़ी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
0: सरकारले भदौ 10 भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिमचट्टान खसेको ठाउँमा 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट सेफ्रुवेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
1: यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढ़ीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भाव भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दी नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्दी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेत समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधिसहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 समय दिइएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्य हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
6: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धन सम्म
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
6: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
6: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
6: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णवीर सड़क खोल्यो तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने भोटेको सीमा बाढ़ी आएको 19औं दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास चल्दै बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रूपियाँ आवास भाड़ा दिने भोटेको सी बाढ़ी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ़ो लगायत खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89,00,000,000 रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन 3 वटा सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
1: म्यानपार छनौट सम्बन्धी म्यानपार कम्पनी छनौट सम्बन्धी विवाद बढेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 वटा प्रमुख म्यानपार कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
7: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अथवा लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
8: झन्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो होइन, यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
7: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गर्यौँ। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौँ। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू त्यो 25 लिस्टिङ भएका भनिएका थिए के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू त्यहाँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस् ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कारवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढङ्गबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कारवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानुनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्मेन्टले पनि स्वीकार गरिदिएको हुँदा सोही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
8: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
7: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन सुधार के भयो भनेर हेर्छौँ। तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ हुने विषय हो, हुने कानुन हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानुन हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ। त्यो कानुनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्। त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरी द फ्रेट अट प्योबी डट एनपी त्यो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ, सुधारहरू भएका छन्। एनको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानुन मन्त्रालय गइसकेको अवस्था छ भने पेस गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
0: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। यस वर्षको तीज शुरू भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतपछि महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने, गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। आर्थिक अर्कातिर यस पटकको तीज विपदको पीड़ाका कारण खल्लो बनेको छ। रसुवाको भोटेकोसी बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट, धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लास भन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका 5 लाइन, कड़ा सुरक्षा व्यवस्था र सिफल चौरी, बनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
9: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: कृषि मंत्र नार्क संग
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले 2 घर भत्काएको छ। जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जफ्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाएको बताउनुभयो।
4: प्रधान सेनापति अशोक राज सिगदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिगदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ।
5: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यस अघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ।
4: नेपाल चीन उत्तरी कोराला नाका लोमाथाङका 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढ़ीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़ेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रुपियाँ राशि संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राशि संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। चीन रूस भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास व्यापार ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति सी जिङपिङले कृत्रिम बुद्धिमत्ता एआई व्यापार तथा लगानी सहजीकरण डिजिटल उद्योग स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। शुरूमा ब्राजिल रूस भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान साउदी अरेबिया संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोड़िएका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
5: र 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति 8:15 शुरू हुनेछ। श्रीलंका साबेक विजेता टोली हो। गएको संस्करणमा भारतले हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 1900 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
4: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
5: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
4: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
5: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: time check. अहिले 6:30 गएको छ। हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
1: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
1: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
1: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर, बझाङ। बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका। साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर, बझाङ। थप जानकारीका लागि फोन नम्बर 092-421-058।
0: सुनकुडा क्याम्पसको 4 वर्षे स्नातकत प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्षे स्नातकत बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 देखि असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
0: तपसिल, हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति। यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001017500315 परीक्षा शुल्क बुझाएको सकल भौचर।
1: नोट, आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा, बझाङ। रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 को विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
2: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आ आफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यस विषय सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
0: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
2: प्यारीलाल जेठारा, प्रधान अध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टाछ, रिलु, बझाङ।
3: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सातवटै वडाका वडाध्यक्ष ज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर 7 का दय मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू, सडक नाटक, टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय, मस्टासाथ, ठकुन्ना, बझाङ। समय बिहान 11 बजे। नोट, प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसि ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, मस्टा गाउँपालिका, वडा नम्बर 7, ठकुन्ना, बझाङ।
4: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
5: सेवाहरू, पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
6: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
5: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने, छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
6: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको ईसीजी गरिने,
5: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने, चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
6: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-44-64।
4: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर, बझाङ।
3: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मस्टासाथ, ठकुन्ना र दहे, तलकोट छ, बडी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल विसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कारवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुरा सामुदायिक वन उपभोक्ता समूह तलकोट छ र जाडा बझाङ।

0: हार्दिक आमन्त्रण।
1: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: बीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडी गाउँ बझाङ।

0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058। यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: वीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडी गाउँ बझाङ।

0: सूचना, शिक्षा, मनोरंजन अनि समाज परिवर्तनको अभियान। जय पृथ्वी एफएम नेटवर्क, मानवताको आवाज।
1: टाइम चेक।
2: अहिले साँझको 7 बजेको छ।
3: इट्स 7 पीएम।
2: तपाईँ अहिले जय पृथ्वी एफएम सुनिरहनु भएको छ। अब अगाडि प्रसारण हुँदैछ रेडियो नेपालबाट प्रसारित समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन, पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू। नेपालमा 4 वटा हिमताल उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष। भोटेको सिवाडीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित र इण्डोनेसियामा 240 सवार यात्रुवाहक विमान जावा सागरबाट बेपत्ता।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सड़क सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराइएको नौबिसे मुङलिन सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको भए पनि सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सड़क दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सड़क हुँदै दैनिक 14,000 बढ़ी सवारी साधन आवत जावत गर्ने गर्दछन्। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 वटा विद्यालय प्रभावित भयो।

0: तिरपन्नवटामा पूर्ण रूपमा क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 रूपियाँ खर्च लाग्ने आकलन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड जीसीएसबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ। इसिमोड र यूएनडीपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल छन्। हरितालिका तीज अन्तर्गत आज घर घरमा महिलाहरू दर खाने तयारीमा छन्। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन आज दर खाइन्छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले मिठा मिठा खानेकुरा दरका रूपमा खाई भोलि तीजको व्रत बस्ने चलन छ। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र ऋषि पञ्चमीका दिन स्नान गरी अरून्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन गर्ने गरिन्छ। थारू समुदायको महत्वपूर्ण पर्व अटुवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटुवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाई छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
1: अटुवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टिकाराम डगौरा,
2: यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटुवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
1: अटुवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटुवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानु अघि विवाहित छोरीचेली तथा दिदी बहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरीचेली तथा दिदी बहिनीलाई दिने परम्परा छ।
3: बहिनीहरूको दिदीहरूको लागि छुट्याइसकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजा पाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
1: वर्षभरि माइती आउन नपाएका विवाहित छोरीचेली तथा दिदी बहिनी समेत अटुवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदी बहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटुवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
4: राणा समुदाय

0: हरूले आज व्रत बसेका छन्। उनलाई दिन आइतबार भन्छन्। साँझा व्रत खोलेर रोटी र सिमी खान्छन्।
1: यसरी अटुवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
2: सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आईओईको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो। मधेस प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गरेका छन्। रुकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुमा आज भएको सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 को देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुगाका सुन्दर खड्का मगर र सानीभेरी 6 की अन्दाजी 16 वर्षीय प्रेम कला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 को कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी 9 सिमली हुँदै खलंगातर्फ जाँदै गरेको जीप सड़कबाट 50 मिटर तल खसेको थियो। यसै गरी सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 जनाको मृत्यु भएको छ। ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बरीपाटीका 55 वर्षीय आशा बुढाको उपचारको क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलवर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 का सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 12 कमलाबारीमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। पहाड़ी जिल्ला बैतडीमा 2 महिनामा 6 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौ महिनामा 3 जना गरी 6 जनामा डेंगी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेंगी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
4: पछिल्लो अवस्था भनेर चाहिँ अहिले चाहिँ भदौको महिनामा चाहिँ जिल्ला अस्पतालमा चाहिँ 3 जना डेंगूका बिरामी फेला परेका छन् होइन। त्यसै गरी चाहिँ साउनको महिनामा 3 जना हाम्रो चाहिँ शिवनाथतिर भयो, पञ्चेश्वरमा चाहिँ पत्ता लागेको र उता
3: पछिल्लो समयमा पहाड़ी जिल्लाहरूमा समेत डेंगी संक्रमण बढ्दै गएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त।
5: डेंगु संक्रमणका बिरामी लगभग 1-2 जना दिनमा आउँछन्, दिनको 2-2.5 सय बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये म्याक्सिमम भाइरल जदुका छन्, त्यो मध्ये पनि 1-2 जनालाई डेंगु पोजिटिभ आउँदैछ अहिले अस्पतालमा।
3: साउनदेखि कार्तिक महिनासम्म डेंगी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको छ। डेंगी रोगको संक्रमणबाट बस्नका लागि लामखुट्टेको टोकाईबाट बस्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोड दिएका छन्। सीआईएब मोहन कलाउनी।
6: बिहान र साँझको प्रदर्शन मात्रै हो, दिनमा ऊ आफू बिजी हुन्छ, आफ्ना खानेकुराहरू खोज्नमा अर्को गर्नमा सबैमा व्यस्त हुन्छ भने त्यसको लागि हामीले विशेष गरी आफ्ना घर वरिपरिका कार्यालय वरिपरिका लामखुट्टे बस्ने ठाउँहरू चाहिँ सुरक्षित गर्न पर्यो।
3: बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेंगी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: अब अन्तर्राष्ट्रिय समाचार। करिब 240 यात्रु सवार एक इण्डोनेसियाली यात्रुवाहक पानी जहाज जावा सागरमा सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। सो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बान्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ। जहाज सम्पर्कविहीन भएपछि खोज तथा उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाइएको छ। उद्धार टोलीले सम्पर्क विहीन जहाजको अवस्थित पत्ता लगाउने तथा त्यसमा सवार यात्रुहरूको खोजी गर्ने प्रयास गरिरहेको छ। समुद्री क्षेत्रमा प्रतिकूल मौसमका कारण जहाजको यात्रा प्रभावित भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा चीन, रूस, भारत सहित 11 देशका ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। 18 ब्रिक्स सम्मेलनमा नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। मोदीका अनुसार ब्रिक्स राष्ट्रहरूले विश्वको करिब 50% जनसंख्या, 40% कुल गृहस्थ उत्पादन जीडीपी र 25% भन्दा बढ़ी विश्व व्यापार प्रतिनिधित्व गर्छन्। चीनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्दका विषयमा छलफल भएको छ। अब आर्थिक समाचार। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातो पानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरोला नाका गत वर्ष तातो पानी र रसुवागढ़ी नाका बाढ़ी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 रूपियाँको राजस्व संकलन गरेको थियो। बाँकी जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2,800 बढ़ी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2,861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी दिनुभयो। अब खेल समाचार रमेश टमटाबाट।
7: आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटिले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसिसी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स यूएई संघको फाइनल खेलमा 1 विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र टी20 आई क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र टी20 आईमा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसएससी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाड़ी समेत बनेका छन्। सन्दीपले एसएससी प्रिमियर कप 2026 छ खेल

0: 2.98 को शानदार इकोनोमी रेटमा सबैभन्दा बढी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरूष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरत बहादुर अयरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 देखि 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाड़ीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
1: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षा विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 26.3 मिलिमिटर र दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सड़क सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेको सिबाड़ीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इण्डोनेशियामा डुंगा डुब्दा 6 जनाको मृत्यु, 107 जनाको उद्धार, अझै 130 जना बेपत्ता। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: भोटेकोसी बाढीले उजाडिएका परिवारको पुनर्स्थापनामा सरकारको प्राथमिकता, तत्काल राहतदेखि सुरक्षित आवाससम्मको योजना।
2: बाढीले दिएको पीडा भुल्न समय लाग्ने भए पनि प्रभावितको मनमा आशा जगाउने प्रयास। भौतिक राहतसँगै मनोसामाजिक राहतलाई प्राथमिकता।
1: बाढी पछि भत्किएका सडक र पुलमा बेली ब्रिजको सहारा, तत्काल आवागमन खुलाउँदै स्थायी पुननिर्माणको तयारी।
2: पाठ्यक्रम सुधारमा नयाँ प्रयास, विद्यालय शिक्षालाई समयानुकूल बनाउने सरकारको प्रयास।
1: र एसियन गेम्समा पदकको लक्ष्य, नेपाली क्रिकेटमा नेतृत्वको नयाँ परीक्षा।
0: कार्यक्रम सुरु गरौं। भोटेकोसी बाढी राहतसँगै पुनस्थापनामा सरकारको जोड सम्बन्धी प्रसंगबाट। भोटेकोसी बाढी प्रभावित नागरिकको राहत, पुनस्थापना र पुननिर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्ने निर्णय मन्त्री परिषदले गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र 4 जना भन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रुपियाँ अतिरिक्त

0: गराइनेछ। नगद सहायता लिन नचाहने परिवारका लागि सरकारले नै अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत अघि सारिएको छ। यसका लागि प्रभावित परिवारको विवरण संकलन गर्न सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको सरकारले जनाएको छ। प्रारम्भिक क्षति मूल्याङ्कन पूरा भइसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन अर्थात् पीडीएएन जारी रहेकाले विस्तृत आवश्यकता मूल्याङ्कनका आधारमा पुनर्निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गर्ने सरकारको तयारी छ। थप विवरण सहित सहकर्मी दिनेश लुइटेल।
1: भोटेकोसी बाढीपछि विस्थापित परिवारका लागि तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारले राहत प्याकेज अघि सारेको हो। मन्त्री परिषदको निर्णय अनुसार 4 सदस्यसम्मको परिवारले स्थायी आवास नबनेसम्म मासिक 15,000 रुपियाँ पाउनेछन्। 4 भन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि 2,000 रुपियाँ थपिनेछ। तर नगद भाडा सुविधा नलिने परिवारका लागि सरकारले नै अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि दिएको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका अनुसार प्रभावित परिवारको विवरण संकलनका लागि स्थानीय तहमा आवश्यक फारम पठाइसकिएको छ। सरकारले प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन पूरा गरेको छ भने अहिले पीडीएनए जारी छ। त्यसबाट प्राप्त निष्कर्षका आधारमा पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गरिने सरकारको भनाइ छ। तर राहत रकम तत्कालको आवासीय समस्या समाधान गर्ने उपाय भए पनि स्थायी आवास, रोजगारी र क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधारको सुरक्षित पुनर्निर्माण नै दीर्घकालीन चुनौती हो। त्यसैले भोटेकोसी बाढीपछिको सरकारी प्रयासको मूल्याङ्कन राहत घोषणा मात्र होइन, विस्थापित नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने र भविष्यको विपद जोखिम घटाउने गरी पुनर्निर्माण गर्न सक्ने क्षमताबाट हुनेछ।
0: नेपालको विद्यालय शिक्षा बदल्ने बहस फेरि एकपटक राष्ट्रिय प्राथमिकतामा आएको छ। सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशभरबाट सुझाव संकलन गरिरहेको छ। तर यसपटकको प्रयासको विशेषता के छ भने नीति बनाउने मन्त्रालय र विज्ञको टोली मात्र होइन, शिक्षा मन्त्री स्वयं विद्यालय र कक्षा कोठामा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय तहका प्रतिनिधिको कुरा सुनिरहनु भएको छ। यसैबीच सिराहाको औरहीमा भएको एउटा कार्यक्रममा देखिएको विवादले भने पाठ्यक्रम सुधार यो मूल बहसलाई केही समय ओझेलमा पारिदिएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: विद्यालयको पाठ्यक्रम भनेको विद्यार्थीले पढ्ने विषयको सूची मात्र होइन, उसले के सिक्ने, कसरी सिक्ने, सिकेको ज्ञानलाई जीवनमा कसरी प्रयोग गर्ने र बदलिदो प्रविधि तथा रोजगारीको संसारका लागि विद्यार्थीलाई कसरी तयार गर्ने, यी सबै प्रश्नको जवाब पाठ्यक्रमले दिनुपर्ने हुन्छ। त्यसैले अहिले भइरहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन सामान्य प्रशासनिक प्रक्रिया मात्र होइन, सरकारले साथै प्रदेशका 28 जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधान अध्यापक, अभिभावक, शिक्षा स्थानीय तह र अन्य सरकारवालाबाट सुझाव संकलन गरिरहेको छ। कार्यदलका 7 टोली फिल्डमै पुगिरहेका छन्। त्यसपछि 77 शिक्षा विकास तथा समन्वय एकाइ र अनलाइन माध्यमबाट समेत सुझाव लिने तयारी रहेको छ। यसको मूल उद्देश्य स्पष्ट छ, काठमाडौँमा बसेर बनाइएको नीतिले कक्षा कोठाको वास्तविकता कति समेटेको छ भने पत्ता लगाउनु। यही क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल पनि विभिन्न जिल्लामा पुगिरहनु भएको छ। मधेसका धनुषा, महोत्तरी, सिराहा र सप्तरी लगायत जिल्लामा पुगेर उहाँले शिक्षक, विद्यार्थी र अभिभावकका कुरा सुनिरहनु भएको छ। विद्यालयमा पुग्दा देखिने समस्या कागजमा देखिँदैनन्। कतै शिक्षक अभाव छ, कतै पूर्वाधारको समस्या छ, कतै विद्यार्थीको सिकाइ स्तर कमजोर छ त कतै प्रविधिको पहुँच छैन र कतिपय ठाउँमा पाठ्यक्रम र स्थानीय आवश्यकता नै बीच ठूलो दूरी रहेको छ। त्यसैले नीति निर्माण गर्नेहरूले यस्ता वास्तविकता प्रत्यक्ष सुन्नु महत्वपूर्ण हुनेछ। तर सिराहाको औरहीमा यही संवादको क्रममा केही बेर विवाद भयो। कार्यक्रममा सहभागी केही व्यक्तिले आफूहरूले पनि बोल्न पाउनु पर्ने माग खोरेपछि हो हल्लाको अवस्था बन्यो र मन्त्री कार्यक्रमबाट बाहिरिनु भयो। त्यसको भिडियो सामाजिक सञ्जालमा फैलियो। कतिपयले यसलाई मन्त्रीलाई कार्यक्रमबाट लखेटिएको अर्थमा प्रस्तुत गरे। मन्त्री पोखरेलले भने घटनालाई अतिरञ्जित गरिएको बताउँदै निर्धारित संवाद पूरा गरेर अर्को कार्यक्रमतर्फ गएको जानकारी दिनुभएको छ। यसपछि एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ, शिक्षा सुधारका लागि भइरहेको संवादलाई राजनैतिक विवादको विषय बनाउने कि त्यसबाट शिक्षा सुधारकै प्रश्न खोज्ने। लोकतन्त्रमा मन्त्रीसँग प्रश्न गर्न पाइन्छ, सरकारको नीतिमाथि असहमति जनाउन पाइन्छ, आफ्नो धारणा राख्न माग गर्न पाइन्छ, तर प्रश्न र असहमतिको अभिव्यक्तिसँगै संवादको मर्यादा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। किनभने अहिले विद्यालय शिक्षासँग जोडिएका प्रश्न निकै गम्भीर छन्। पाठ्यक्रमको बोझ कसरी घटाउने, किताबी ज्ञान र व्यवहारिक सिप बीच सन्तुलन कसरी कायम गर्ने, विद्यार्थीलाई परीक्षामुखी होइन जीवन र रोजगारीका लागि तयार कसरी बनाउने, कृत्रिम बुद्धिमत्ता अर्थात एआईलाई शिक्षाको चुनौती मात्र होइन अवसरका रूपमा कसरी प्रयोग गर्ने र सबैभन्दा महत्वपूर्ण मधेस जस्ता क्षेत्रमा विद्यालय शिक्षाको गुणस्तर कसरी सुधार गर्ने, यी प्रश्नको उत्तर एउटा मन्त्रालय वा एउटा मन्त्रीसँग मात्र छैन। यसको उत्तर शिक्षकसँग छ, विद्यार्थीसँग छ, अभिभावकसँग छ, स्थानीय सरकारसँग छ र कक्षा कोठामा दैनिक काम गरिरहेका हजारौं मानिससँग छ। त्यसैले अहिले भइरहेको फिल्ड संवादको महत्व यही छ। मधेसमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने विषय पनि यही बहससँग छोडिएको छ। सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। आगामी 3 वर्षभित्र पठन पाठन सुरु गर्ने लक्ष्य सहित स्थान छनौट र अध्ययनको प्रक्रिया अघि बढाउने तयारी छ। यदि यो योजना कार्यान्वयन भयो भने मधेसका विद्यार्थीलाई इन्जिनियरिङ पढ्न काठमाडौँ वा अन्य प्रदेशमा जानुपर्ने बाध्यता केही हदसम्म कम हुन सक्छ। तर नयाँ क्याम्पस खोल्नु मात्र पर्याप्त हुँदैन। त्यहाँ गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र रोजगारीसँग जोडिएको सिप विकासको वातावरण बनाउन सक्नु पर्दछ। त्यसै गरी पाठ्यक्रम परिवर्तन पनि कागजमा मात्र हुनु हुँदैन। मन्त्री वा मन्त्रालयले कति जिल्ला पुग्यो भन्ने भन्दा महत्वपूर्ण कुरा फिल्डबाट आएको सुझाव मध्ये कति पाठ्यक्रममा समेटियो, विद्यार्थीको सिकाइमा कस्तो परिवर्तन आयो, शिक्षकलाई पढाउन कति सहज भयो, अभिभावकले परिवर्तन महसुस गरे कि गरेनन् र विद्यालयबाट निस्कने विद्यार्थीले जीवन तथा रोजगारीको संसारमा आफूलाई कति सक्षम बनाउन सक्यो। अन्तत शिक्षा सुधारको सफलता यही आधारमा मापन हुनेछ। त्यसैले सिराहाको एउटा कार्यक्रमको विवादलाई राजनीतिक आरोप प्रत्यारोपमा सीमित गर्नुको सट्टा त्यसले उठाएको मूल प्रश्नतर्फ फर्कन आवश्यक छ। नेपालको शिक्षा नीति साँच्चीकै विद्यार्थी, शिक्षक र कक्षा कोठाको आवाज सुनेर बन्ने हो कि फेरि पनि सिंहदरबारमै बसेर तयार हुने हो? अहिलेको सुझाव संकलनले पहिलो विकल्प रोज्ने अवसर दिएको छ, तर अवसरलाई परिणाममा बदल्न सरकारको प्रतिबद्धता सँगै सरकारवालाको रचनात्मक सहभागिता पनि आवश्यक छ। किनभने पाठ्यक्रममा हुने परिवर्तन कुनै मन्त्रीको कार्यकालका लागि होइन, आज विद्यालयमा पढिरहेको पुस्ताको भविष्यका लागि हो।
0: भोटेकोसी बाढीले रसुवा र नुवाकोटमा सड़क तथा पुलको संरचना तहस नहस बनाएपछि तत्काल आवागमन खुलाउन बेलीब्रिजको विकल्प अघि सारिएको छ। भारतले 3 बेलीब्रिज नेपाललाई हस्तान्तरण गरेको छ भने नेपाली सेनाले देवीघाटको तादी खोलामा ब्रिज सञ्चालन गरी सड़क
3: सेती एफएम र जय पृथ्वी एफएमको संयुक्त आवाज यो हो जय पृथ्वी एफएम नेटवर्क।
4: टाइम चेक। अहिले 7:30 गएको छ।
5: अब प्रसारण हुँदैछ सामुदायिक सूचना नेटवर्क
6: सिआइएन। हालसम्म 103 सबको मात्रै पहिचान।
7: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरी दुई ठाउँमा दुई वटा टिम गरेर 4 टिमले अहोरात्र 24 बिना विदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
6: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय।
8: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
6: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
9: त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
6: र एसियन गेम्स अन्तर्गत नेपालको 15 क्रिकेट टोलीको घोषणा।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बनाउनको काममा कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
11: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
7: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ, र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
11: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरू सहितको समिति गठन गरिनेछ। रसुवा विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदी, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका एभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सडक खुलाउन स्काइभेटर, बुलडोजर, लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
12: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
11: सड़क विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
8: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसै अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
11: नेपाली कांग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव, सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्यकोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुंगा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा आगमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
13: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, त समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिरहेका छौँ।
11: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
6: छालामा आउने घाउ खटिरा रोक्ने उपाय।
14: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
6: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली, बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
8: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतेको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसके अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले ठ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। स्थानीय पालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण।
7: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
9: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा, खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औंलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने, वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडा चिराहरू तुरुन्तै फेर्न सके झन् राम्रो। सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
7: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
10: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 61 45 86, 9841 61 45 86 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 6871, 9841 38 6871। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानी कण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
7: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846 14 98 र 9843986। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
11: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
6: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसी बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
11: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
16: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
11: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
16: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
11: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबा मान्छे छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
16: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
11: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन। बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन्, आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
16: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
11: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि। हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बित्या रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बित्या छ।
16: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
11: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार, होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि, त्यो नानीले अब हामीलाई लागेको थियो, उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ, आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ। तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्दी गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला, अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बहुनी छैन, आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
16: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि, उमेरमा
11: नि आउन सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्। यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि।
16: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
11: उनीहरूलाई त्यो अभिभावक,
16: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि
11: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन। उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
15: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने सत्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
6: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
5: सेती एफएम र जय पृथ्वी एफएम को संयुक्त आवाज यो हो जय पृथ्वी एफएम नेटवर्क।
17: टाइम चेक। अहिले 8 बजेको छ।
18: इट्स 8 PM।
19: हार्दिक आमन्त्रण।
20: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडीगाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडीगाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
19: वीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडीगाउँ बझाङ। हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
20: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
19: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
20: जनक बहादुर जेठारा प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट 7 दाँतोला बझान।
19: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
20: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद दोस्रो संशोधन ऐन 2083 को प्रावधान बमोजिम रितपूर्वकको 7 दिने

0: गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी प्रधानाध्यापक सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058। यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: बीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडी गाउँ बझाङ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाई बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाण पत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081-82 वा 2082-83 को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तर छान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारस्यु गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
0: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारस्यु गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
1: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख। दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख। 3 कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम संख्या 1 बजेट 1

0: 4 लाख। 4. कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। 5. कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। 6. कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: 1. पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम, थान 1. 2. संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि, थान 1. जग्गाधनी प्रमाणपत्र लालपूर्जाको प्रतिलिपि, थान 1 वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, थान 1. स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, थान 1. आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, थान 1. सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि, थान 1. आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, थान 1. सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिस पत्र, थान 1. पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ।
2: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टासा ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक, मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, 7 वटै वडाका वडाध्यक्ष ज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्य कर्मी, यस संस्थाका सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षा कर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी भद्र भलाद्मी र वडा नम्बर 7 का दहे, मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू: सड़क नाटक, टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मस्टासा ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक पछि ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।
3: यो हो जय पृथ्वी एफएम नेटवर्क। अहिले तपाईँ सुनिरहनु भएको छ सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज। जयपृथ्वी एफएम 96.3 मेगाहर्ज र ह्युमनिस्ट एफएम 103.3 मेगाहर्ज। हाम्रो प्रसारण सुन्दै गर्नुहोला।

0: मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
1: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
0: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो, चैनपुर बझाङ, फोन नम्बर 0942421166, मोबाइल नम्बर 9848450831, 9865988888 र 9840211391।
2: सुनकुडा क्याम्पसको 4 वर्षे स्नातकतः प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्षे स्नातकतः बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
2: तपसिल, हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति, यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 0700101750315 परीक्षा शुल्क बुझाएको सकल भौचर।
3: नोट, आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
2: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ।
1: जयपृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
4: सेवाहरू, पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
5: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झन्झमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
4: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
6: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
5: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
4: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
6: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
5: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: थप जानकारीका लागि सम्पर्क फोन 0942421167 र मोबाइल 9858844604।
1: जयपृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
7: सूचना, शिक्षा, मनोरञ्जन अनि समाज परिवर्तनको अभियान। जय पृथ्वी FM नेटवर्क, मानवताको आवाज।

0: रिलुचोर माध्यमिक विद्यालयको कक्षा एघारको विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
1: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा एघारमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
0: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
1: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टाछ, रिलु, बझाङ।
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
4: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मस्टासाथ, ठगुन्ना र दहे, तलकोट छ, बडी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
5: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौं र आफू पनि सफा बनाऊ।
6: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
4: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर 1 अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छेमेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, फाडा चरीचरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
7: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उदमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख। अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम, तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्रांगारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन, भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन, प्रांगारिक कृषि वस्तु निर्यात, घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्ती 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्का गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर PAN प्रमाणपत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092-421-304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-81-70, कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63 र जुनकला साउन्दको मोबाइल नम्बर 98-41-67-14-99।
8: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ।

0: हार्दिक आमन्त्रण।
1: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: बीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडी गाउँ बझाङ। सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-0058।

0: टाइम चेक।
1: अहिले रातिको 9 बजेको छ।
2: इट्स 9 पीएम।
3: हार्दिक आमन्त्रण।
4: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँस्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: वीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडी गाउँ बझाङ। हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
4: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
3: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
4: जनक बहादुर जेठारा प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट 7 दाँतोला बझाङ।
3: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
4: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
3: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ।

0: लागि फोन नम्बर 0924210058।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रुपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
2: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
3: अबको प्रस्तुति
4: निरन्तर नेपाली आधुनिक गीतहरू।

0: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ ठगुन्ना र दहे तलकोट छ बढी गाउँ र मेलबिसोनाका मानिसहरूले नाग च्याउ रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल विसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कारवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
1: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौँ र आफू पनि सफा बनाऊ।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर एकमा अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छे मेला, नौला वन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, ठाडा चरी चरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
3: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम। सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख। अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू, कार्यविधिको दफा 4 बमोजिम, तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्ती 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्का गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर PAN प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिश पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ।
2: रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
1: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेशमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेंगलुरु कर्नाटकमा तपाईँलाई स्वागत छ।
2: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत प्रबन्धक 972-48-36-87, मन्जुनाथ होटलका मुख्य सञ्चालक 98-86-63-74-03 र विकास खडायत 99-71-32-34-12।
2: भारतीय रिफ्रेशमेन्ट होटल बेंगलुरु, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।
3: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्ता गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडाहरूमा, चौबिसपाती भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारसिंह गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
0: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लडछान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारसिंह गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
1: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख। दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख। तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख। चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। छ, कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान एक, जग्गाधनी प्रमाणपत्र लाल पूर्जाको प्रतिलिपि थान एक वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान एक, स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान एक, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान एक, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक, सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिस पत्र थान एक। पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाइ चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092-421-304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-81-70, कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63 र जुनकला साउन्दको मोबाइल नम्बर 98-41-67-14-99।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चैनपुर बझाङ।
2: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टासा ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सातवटै वडाका वडाध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी भद्र भलाद्मी र वडा नम्बर 7 का द्वय मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू: सड़क नाटक, डेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान: हिमालय माध्यमिक विद्यालय, मस्टासा, ठकुन्ना बझाङ। समय: बिहान 11 बजे। नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मस्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।
3: बडा सुबह डिजिटल एन्जॉय विथ अस।

0: time check.
1: अहिले रातिको 10 बजेको छ.
2: It's 10 p.m.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ झन् लाग्यो हो?
2: कहाँ मानि, कैलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि हर्ने भन्यो, कहाँ पो लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले मुता बिजुलीको बिल तिर्न झन् लाग्या।
1: ओहो दाजु, तमीले सम्झाया, मेरा पनि बिल तिर्नु कहिले बटीको रहेको, म पनि झाउँ मान्दछु।
2: हरे बिचारी, आउँदिन त छटी छटी हिँड, बिजुलीको बिल तिरिएलु, अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिन भन्दा बढी हम्म तिरेन भन्यो, सबैको लाइन काट्ने भने उही ब्याज पनि बढाएको बढै छ, त अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइ गए
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइहेल। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याखि नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिनभित्र बिजुलीको बिल तिर्नाकी लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: तमुखी चाहिने सबै सामान पनि पाइन, देउरा बजार मिरहेको रत्न दुर्गा जनरल स्टोर मि झाया त।
4: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा, जुत्ता चप्पल, खाद्यान्नका सामान, नुन तेल, दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँघरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिंह गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
3: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्न दुर्गा जनरल स्टोर, केदारसिंह गाउँपालिका 1, तल्लो बजार, देउरा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बालबालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
2: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर, सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
2: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आग लागि, ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अप्नाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
2: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: फेरि बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रेर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाह, यस्तो राम्रो सेवा! हरेक पाठ पूजाहरू पनि सुपथ मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चाइनिज पाकेटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पार्केट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पूर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9865700004, 9800064408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जैवेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नाश गर्दो छ।
6: विपद भनेको क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद, विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खति हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटोघाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बच्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरि आगो लागि हाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी, नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरी जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आया कि अस्पताल जानु, भिड भाडमी नजानु, जानै पर्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने, पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरी जथाभावी दारू रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर जेठारा विपद फोकल पर्सन फोन 9868549454 विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिन्नु, त्यो हन्तै ट्याङ्की हालिबन विषादी छड्न लाग है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडा मिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तहाले यो ट्याङ्की पछाडि दो हालिकन कीटनाशक विषादी छड्न लागेको, यो छड्याएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै, माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पो, माइस खी पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अचेल तरकारी निको लागे पनि पछि यो घट्दै जानु छ, त्यसैले यो छर्किनु नै दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारहरी हिलाइन, छकालै हुँ तै टङ्की लिकन आया एउटो यी किडा मिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुइले पो सिकाए त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम बाटो रहेछ है त। मैले त पर मौरा पनि पालेका, मौराखी पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनुखी पनि असर हेर्ने रहेछ, अहिले कि राउँ भने क्या हेर्नु त, म त छट्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौरा हो र पालेका नमै हुन दिने ती त हुन् त हो भया, मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी द, जा त जा।

0: परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
1: छब्बिस पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: हेलो दाजु, ढोग्निया आच्छाकाल छालै फोन अरिकन तमुखी दुख दिया ए।
1: भाग्यवानी भए बाजी, क्या को दुख हुनु सम्झना बाजी, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औ दे नि हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमी गएका हौँ। हामीले पहिरो गएका बेला कहरी एक अर्काकी सम्पर्क गर्ने, कहरी गाउँका हवी माइसकी पहिरोको सङ्कटबाट बचाइकन सुरक्षित ठाउँमी लैजाने भन्ने बारेमी छलफल अर्यौँ।
1: ए, त्यो कुरो त राम्रो हो। अझ त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका मानिस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका मानिस कि बढी प्राथमिकता दिनुपर्छ है बाजी? अरू क्या छलफल रह्या त तमुले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपत विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय अर्याउ तमुले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान अरी सबैकी सूचना दिनु पर्यो हा। तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनायो कि बनाएन तमुले?
0: ए दाई, बनायौ। कसो देखे है, म प्राथमिक उपचार कार्यदलमी छु। त्यहाँपछि अनिस्की भने पूर्व सूचना कार्यदलमी स्वयंसेवक हौ भनेकी छु। तमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिनी लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्वपूर्ण फोन नम्बर टिप्याएको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ रे, हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो हरायो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट हि जनहितमा जारी सन्देश।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बिमा दावी गर्न विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मौसम जन्य विपदबाट आफू पनि बचु र अरूलाई पनि बचाऊ।
2: खराब मौसमी अवस्थाबाट ही निम्त नसक्ने बाढी, पहिरो, भूक्षय, भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवार खि जोगाउना खि समयमै मौसम पूर्वानुमान बारेमी सूचना लि पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीखी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम नि रहेका गाउँ ठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरू कि आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दाछन्। खेत चिरा पड्या पनि, घर वरिपरि चिरा पड्या पनि, यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल पनि मुथी ठाडो खोला 81 थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो भाइ। पानीका मूल 81 बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका सङ्केत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटो म हिट्या बेला पनि काहीँ रुख, बिजुलीका पोल, ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा माटो झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व सङ्केत पनि कोही कसाई हुँदैछन्। यी पनि पहिरोका पूर्व सङ्केत हुन् कि दाजु?
1: हो भाइ, भाइ त्यो पहिरोको पूर्व सङ्केत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्। पहिरोका पूर्व सङ्केत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका 81 बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व सङ्केत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथीका ठाउँबाट यसा सङ्केत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नुपर्दो छ। उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका सङ्केतका बारेमा म अहिले गइकन भन्नु भया।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनि ल्याए त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो, अब कहाँ जाउँ कसो अरू।
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी, त्यही लागि त तुखी थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो, त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो, ती आनिकन हुन् न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो, कहाँ कहाँ पाइदहान तिनु साबुन,
2: अब कहाँ कहाँ पाइदहान कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन शरीरमा भएका दानाहरू हटाउँछ,
2: घिउकुमारीको साबुन अनुहारको चायापोतो हटाउन सहयोगी,
3: तितेपातीको साबुन शरीरको दुखाइ कम गर्छ,
2: अल्लोको साबुन शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ,
3: चोत्रोको साबुन जन्डिस कम गर्नमा मद्दत गर्छ,
2: लाली गुराँसको साबुन शरीरलाई कोमल बनाउँछ,
3: गुलाबको साबुन मनमोहक सुगन्ध दिन्छ,
2: धायाको साबुन खोकी कम गर्न सहयोगी हुन्छ,
3: गाजाको साबुन हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी,
2: कागतीको साबुन शरीरमा भिटामिन सी को काम गर्छ,
3: धुपी जडाको साबुन सुगन्धित अनुभव,
2: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ,
3: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्, पूर्णतः केमिकल रहित शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन।

0: नमस्कार अध्यक्ष ज्यू।
1: नमस्कार नमस्कार उपाध्यक्ष ज्यू, बसौ न, केही कुराकानी गर्नु थियो कि?
0: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
1: के कुरा होला उपाध्यक्ष ज्यू?
0: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका ओडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन्। हो, उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
1: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू। त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
0: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्।
2: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। थलारा गाउँपालिका ओडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ। गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा। स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
1: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
2: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 9863534956, 9869343787।
1: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निराखण्डका 9765739902।
2: विशेष सम्पर्क 9848914397, 9868686659, 9708222708।
0: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन,
2: मालिका भवानी उद्योगसँग थलारा 2 बझाङ।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि। त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, उहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटाउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँ भाइ, म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
5: पक्का अरे।
3: ल अहिले चाहिँ घर हिँड्नु।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आसो भने त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थे होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई, डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: हरे बाजी, छकाल छकाल तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हान्न, क्या भो क्या नाइ?
7: औ भने दाजु, देख्या आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, यहीँ कचेरा पिउँचा आउँदा आँखा उडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौलो त झन् हेर्नै नहुने भने क्या भयो होला देख्या दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नगर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जसा सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन। आँखा छुनु परेमा छुनु अघि रे छोइसकेका पछि पनि साबुन पानीले निकरी मिचिमिची हात धुनु पर्दछ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्यो आथिनु पर्दैन। यो रोग लाग्याको एकदेखि दुई हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाई जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहान बिहानै होम गर्नेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गरेर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिन, मैले यो गरेको डिस्टर्ब भयो भन्छु। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलोपन नै देखाइरहेको छ नि। अनि काका अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला आउ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
8: रोगहरूबाट अरूलाई पनि बचाउ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोई त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाई।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुहोस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने सबै खोपहरू त लगाइराख्नु भएको छ नि होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो, बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बस्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दा छन्।
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने अर्दछन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने अर्दछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने,
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने, ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई बिजुली बत्ती टर्च फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने,
9: ग्यास चुलो पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने,
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने,
9: आगो गिजर हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने,
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने,
9: आगोले पोलिहालेमा के गर्ने,
10: आगोले पोलिहालेमा आतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने,
9: आगो निभेपछि लुगा घडी र गर गहनाहरू फुकाल्ने, त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने,
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने,
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसादजी, के गर्न लाग्या?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए त्यहीँ फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसादजी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम दुईवटा भाँडामा छुट्याइ संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन, फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसादजी, यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेके हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ली फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ, यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौ, सँगै हाँसौ।
4: एचआईभी एड्सबाट आफू बचौ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
5: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
7: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
5: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाइ रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने।
7: रेबिजबाट कसरी बस्ने?
5: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
7: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
5: सुतिरहेको कुकुर खि झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साएका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनाको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
8: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: एला माइत जाने भन्नी एक्ली जाहेक नै कि नै
2: हजुर जाने हो है अब देउर बाबु पुर्याइ दिउला भन्दा छन्
1: ए ल ल राम्रोसँग जाए म काममा गए
2: हस हुन्छ

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सो नि असर अद्दो छ। निमोनिया भएका बेला फोक्सो भित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पुन निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस र फन्गाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदा छन्। संक्रमित मान्छेले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पुरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुमपान गर्ने बेला निस्किएका धुवाले पुन एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पुन यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन्छ डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खाने कुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने, यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खाने कुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने हेर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साई पनि राख्नु पर्यो। बच्चाखी धुवा जस्तै घरभित्रको धुवाँ, भिडभाड, धुमपानको धुवाँ धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाखी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धुम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने रे सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बच्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुरखी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
5: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
5: खुट्टा राम्ररी छोप्ने आरिकन बाक्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर वरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
5: काठ ढुङ्गा टुटेपुटेका सामानको थुप्रो हटाइकन घरभन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड्याका दुलाहरू टाल्नु पर्दो छ।
5: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
5: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा के हार्नु पर्दो छ?
5: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्न हुँदैन।
5: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
5: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
5: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैँले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घन्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउनु पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई। पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
6: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागे सरसफाइतिर। बुढी लाऊ क्या तिमी पनि मसँगै? तपाईँले फेरि पानी पिउनु होला नि है है है।
7: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ। टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौँ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइले अन्य अभिभावकले मोबाइल प्रयोग अर्याएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइको भन्नाई बिउजिन्या रे निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेगाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जैका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुन्या, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरले मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
4: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के हार्नु पर्दो छ, यो विषयमा नमाई जानकारी दिए र तपाईँ।
1: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइटपुन भन्दछन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसेकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको, घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछौ। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पड्ने किर्ना जसो धेकिने किरा माइटको टोकाइबाट माइस निस्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सर्दैन। र
4: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्?
1: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
4: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के हेर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, सक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नु नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन। यति अरू भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: प्रियसी म्युजिक प्रालिस

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत 3 वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन, भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू,
2: थाइराइडको जाँच, TSH, T3, T4, NTTPO, NTTPO परीक्षण,
1: बाथरोग सम्बन्धी जाँच, NTCCP, ANA, DS-DNA परीक्षण, शरीरमा भिटामिनको अवस्था जाँच, भिटामिन डी, भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ, फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64-04।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्मेछ, दुध खुवाइहाल्नु पर्छ र भने?
1: पर्छ नि, शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइराख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98 48 48 17 27,
3: दीपक कठायत 98 48 48 17 64,
1: महेश जोशी 98 61 63 633,
3: सुबेडाका लागि सिमरन महर 98 48 22 96 85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98 69 21 42 55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98 68 50 91 46,
2: भाँडे बजारका लागि करण थापा 98 40 62 08 55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98 65 86 86 10,
1: विनोद भण्डारी 98 64 63 72 46,
3: झोताका लागि मदन धामी 98 65 86 52 84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98 68 81 44 34,
1: देउराका लागि सन्तोष भण्डारी 98 65 72 40 33,
2: बागथालाका लागि रमेश मल्ल 98 65 97 64 53,
3: धरानका लागि मंगल मल्ल 98 68 17 43 10,
2: सुनकुडाका लागि 98 64 77 04 67,
1: देउलेखका लागि राजु 97 42 84 10 42,
2: भित्तरका लागि झलक बोहरा 98 69 79 49 59 60,
3: र ढोल्या मोडका लागि शैलेन्द्र धानु 97 42 41 73 42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख 20 लाख 30 लाख?
1: त मेरो लागि भगवान् नै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्ला भित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस को चार किल्ला भित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोगले कारवाही गरिनेछ। वन हेराला बिरजन विष्ट, रोहित विष्ट, प्रदीप कठायत, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 21, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ झन् लाग्यो हो?
2: कहाँ मानि, कैलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि अन्य भन्यो, कहाँ पो लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले मुता बिजुलीको बिल तिर्न झन् लाग्या।
1: ओहो दाजु, तमीले सम्झाया, मेरा पनि बिल तिर्नु कहिले बटीको रहेको, म पनि झाउँ मान्दछु।
2: हरे बिचारी, आउँदिन त छटी छटी हिँड, बिजुलीको बिल तिरिएलु, अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिन भन्दा बढी हम तिरेन भन्यो, सबैको लाइन काट्ने भने उही ब्याज पनि बढाएको बढे छ त, अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइ गए
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइहेल। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याहि नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिनभित्र बिजुलीको बिल तिर्नकी लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: तमुखी चाहिने सबै सामान पनि पाइन, देउरा बजार मि रहेको रत्न दुर्गा जनरल स्टोर मि झाया त।
4: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा, जुत्ता चप्पल, खाद्यान्नका सामान, नुन तेल, दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँघरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिंह गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
3: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्न दुर्गा जनरल स्टोर, केदारसिंह गाउँपालिका 1, तल्लो बजार, देउरा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

मोक्षको परम लोकमा प्रवेश गर्छ मृत्युपछि पनि, अर्को नर्कका अनन्त श्रृङ्खलाहरूमा प्रवेश गर्छ। त्यसकारणले बाहिरबाट कर्म हेरेर यी कर्म राम्रो या नराम्रो भन्न मिल्दैन। कहिल्यै पनि कर्तालाई हेर्नुपर्छ, आफूभित्र हेर्नुपर्छ, मेरो नियत के हो। नियतबाट मात्रै कर्म सही वा गलत हो त्यो टुङ्गो लाग्न सक्छ। आजको श्लोक यसै विषयमा छ, के भन्नुहुन्छ? हेर अर्जुन, नियत कर्महरू त कहिल्यै पनि स्वरूपबाट त्याग्न उचित हुँदैन। नियत कर्म भनेको के हो यसलाई बुझौँ ल। सबैभन्दा पहिले बुझौँ कि विहित कर्म भनेको के हो। कस्ता कर्मलाई विहित कर्म भनिन्छ? विहित कर्म भनेको ती सारा कर्महरू जुन ज्ञानीले हाम्रा लागि गरे हुन्छ भनेर भने, जसले जीवनको प्रकाश देखे, जो परम शान्त भए, जो आत्मज्ञानले भरिए, सम्बुद्ध भए, ती व्यक्तिहरूको जीवनको अनुभव के रह्यो त्यसको सार निचोडको आधारमा यी कर्म गर्न हुन्छ भनेर जुन कर्महरू भनिएका छन् तिनलाई विहित कर्म भनिन्छ। ज्ञानीका ती वाक्यहरू शास्त्रमा पनि अटाएका हुन सक्छन्, कहिलेकाहीँ शास्त्रमा नअटाएका पनि हुन्छन्, तर परम प्रकाशको अवस्थामा जस्ता कर्महरू गर्न ठिक हुन्छ भनेर भनिए ती कर्महरूलाई विहित कर्म भनिन्छ। त सबै विहित कर्म त मनुष्यले गर्न सक्दैन। आफ्नो देश काल परिस्थिति अनुसार, आफ्नो आयु आफ्नो स्वास्थ्य अनुसार ती निहित कर्म मध्ये जुन कर्म अहिले गर्न म सक्दछु, जुन कर्म गर्न उचित हुन्छ त्यसलाई नियत कर्म भनिन्छ। त विहित कर्म मध्ये पनि नियत कर्म, नियत कर्म भनेको के हो? अत्यन्तै आवश्यकताले भरिएका कर्म। जस्तो शरीर छ, शरीरको भोक छ, त सामान्य भोजन आर्जन गर्नु, जुन कर्मले मलाई बोझ दिँदैन त्यो कर्म नियत कर्म हो। आवश्यकता नियत कर्म हो, इच्छा पूर्ति गर्न खोज्नु नियत कर्म होइन। कर्मलाई व्यवस्थापन गर्ने वा कर्ता व्यवस्थापन गर्ने व्यक्तिले सबैभन्दा पहिलो अब के बुझ्ने भने, आवश्यकताको पूर्ति गर्ने कर्महरू निश्चित रूपमा गर्नुपर्छ। अब मेरो आवश्यकताको पूर्ति नै मैले गर्ने कर्म गरिनँ, मेरो आवश्यकताका लागि अरूमाथि भर परे, म भिक्षा मागे वा चोर्न बाध्य भए वा आफ्ना सामान्य आवश्यकता पूर्ति गर्न बराबरको पनि मसँग सक्रियता पूर्तिपन आएन भने,

0: यसरी यो जुन कर्मको त्याग छ, यो त्यागलाई तामस त्याग वा तामसी त्याग भनिन्छ। त्याग त त्याग नै हो, यो व्यक्तिले नै कर्म गरिरहेको छैन। कहीँ मन्दिरको छेउमा गएर लुगा लगाएर बस्या होला, सन्यासीको जस्तो लुगा लगाएको होला। हेर्नुहोस् त, घर घरमा भिक्षा माग्न आउने, भिक्षा त के, भिख माग्न आउने, जय शम्भु भनेर आउँछन्। त्यो जय शम्भु भन्ने, हरे राम हरे कृष्ण भन्ने व्यक्ति आफ्नो जिम्मेवारीबाट भागेर आएका व्यक्ति हुन् कि ओहो यहाँ त आफ्नो लागि केही पनि रहेनछ, मैले त बस मात्र आवश्यकता पूर्ति गर्न त जसरी पनि गर्न सक्छु भनेर जानेर आएका हुन्। यदि काम गर्न त गाह्रो छ, त्यो प्रतिस्पर्धामा जान गाह्रो छ, कतिजनासँग पेलेर दौडिनु पर्छ, परिवारको जिम्मेवारी पूर्ति गर्न गाह्रो छ, त्यस कारणले गेरु वस्त्र लगायो अनि त्यसपछि बम बम भोले भन्दै माग्दै आयो भने यो तामसी त्याग हो। यसो हेर्दा त यी बडो भिक्षु देखिन्छन्। तस्विर खिच्ने हो भने त भगवान बुद्ध र यी भिक्षुमा खास फरक नहोला, यी भिखारीहरूमा। तर कहाँ भगवान बुद्धको अन्तसको प्रज्वलित चेतना र कहाँ यो मोहमा तमसमा फसेको व्यक्तिको बिग्रिएको अन्तःकरण। त्यस कारणले भगवान कृष्ण के भन्नुहुन्छ भने आफ्नो आवश्यकताका लागि सबै कर्महरू गर, आवश्यकता पूर्ति गर्न जति पनि कर्म गर्नुपर्छ ती कर्म मैले गरिनँ भने म तामसी हुन्छु। यति मात्रै हामीले बुझिदिएको भए यो देशमा सन्यासको छुट्टै प्रकारको फल लाग्थ्यो, यो देशमा धर्मको परम आनन्दको वर्षा हुन्थ्यो। हिन्दूहरूको माझमा र विशेष गरी बौद्ध अनि इसाईहरूको माझमा सन्यासको धेरै ठुलो आन्दोलन चल्यो, तर त्यो आन्दोलन मध्ये 99.99% तामसीहरूको आन्दोलन थियो। जो परिवारबाट भागेका छन्, जो जिम्मेवारीबाट भागेका छन्, ती व्यक्तिहरू सन्यासीको रूपमा देखा पर्न थाले। त्यसकारणले यो कुरालाई स्पष्ट रूपमा भगवान कृष्णले निषिद्ध गर्दै हुनुहुन्छ कि तिमी कहिल्यै पनि आफ्नो नियत कर्मको त्याग नगर, आफ्नो आवश्यकता पूर्ति गर्ने कर्म आफै गर, तिमी स्वावलम्बी बन्छौ, तिमी भित्रबाट स्वाभिमानी बन्छौ। त्यो मात्रै होइन, तिमी भित्रबाट ती कर्म गर्दाखेरि कर्म गर्ने जुन प्रवृत्ति हुन्छ त्यो प्रवृत्तिबाट मुक्त हुन्छौ र परम शान्त हुन थाल्छौ, र मोहका कारण त्यसलाई त्याग गर्नुलाई तामस त्याग भनिएको छ। मोह भनेको के हो? अज्ञान। अब जानेन, अरूले त्यही गरेको देख्यो, आफू पनि त्यही गर्यो, देख्यो कि यी सिद्धार्थ गौतम त बोधि वृक्षको मुनि बसेका छन् र बडो चम्किएका छन्, सारा संसारले यिनलाई मानेको छ, म पनि गएर बोधि वृक्ष मुनि बसिदिऊ, यिनको छेउमा कमण्डलू थियो, मैले पनि कमण्डलू लिदिऊ, यिनले एक प्रकारका लुगा लगाएका थिए, मैले पनि त्यही प्रकारका लुगा लगाऊ, यिनले पेट सुकाएका थिए, मैले पनि पेट सुकाऊ, यिनले दाढी पालेका थिए, यिनको जटा लामा लामा थिए, मैले पनि त्यही गरौँ। यसरी नक्कल देखा सिखीमा कहीँ पनि भित्रको चेतनाको विकास हुँदैन। धर्म प्रत्येक व्यक्तिको आफ्नो रोजाई हुनुपर्छ। त्यो मेरो व्यक्तिगत रोजाइमा पर्सनल सिलेक्सन, पर्सनल चोइस बन्नुपर्छ धर्म। मेरो अन्तसको आविर्भाव बन्नुपर्छ धर्म। बस म अभिव्यक्त हुँ धर्मको माध्यमबाट। धर्म के हो? अभिव्यक्तिको माध्यम हो। म आफूलाई अभिव्यक्त गरौँ त नियत कर्मबाट म कहिले पनि नभागौँ। नियत कर्मबाट म भागेँ भने, त्यस्ता कर्महरूको मैले त्याग गरेँ भने, परित्याग गरेँ भने, यो मोहवश गरिएको त्याग हो र यसलाई तमस त्याग भनिन्छ। तमस त्याग र रजस त्याग दुवैबाट आसुरी वृत्ति जन्मिन्छ। व्यक्ति भित्र आसुरी वृत्ति जन्मिन्छ, यो व्यक्तिलाई असुर भनिन्छ। असुर भनेको जसको जीवनमा सुर छैन, होस छैन, अब उसँग भएको अलिकति चेतना पनि गुमाएर फर्किनेछ। यस्ता मनुष्यहरू यो मनुष्य चोलामा गुमाउन आउँछन्, कमाउन आउँदैनन्। बाहिरको धन सम्पत्ति कमाएर केही कमाइने होइन, भित्रको अहंकार गुमाउनु सबभन्दा ठुलो आर्जन हो। भित्रको अहंकार गुमेन भने यो आर्जन कहिले पनि काम लाग्दैन। मैले लुगा फेर्दैमा मेरो अहंकार कहीँ पनि जाँदैन, मेरो लोभ कहीँ पनि जाँदैन, मेरा वासनाहरू कहीँ पनि जाँदैनन्। त्यसकारणले मैले बाहिर के गर्छु त्यो मतलबको विषय छैन, म भित्र के कारणले गरिरहेको छु। कहीँ मेरो त्याग तामसी त्याग त भएको छैन, गर्नुपर्ने आवश्यक कर्महरूप्रति पनि म प्रवीण नभएको अवस्था छ कि, यसले मेरो जीवनमा विनाश बाहेक केही पनि ल्याउँदैन। यस्ता विनाशहरूबाट निरन्तर बढ्नुपर्छ, आफ्ना कर्महरू गर्नुपर्छ, उठेर पुरुषार्थ गर्नुपर्छ र पुरुषार्थबाट भाग्ने कुनै पनि प्रयास गर्नु हुँदैन। जीवनका आवश्यकताको पूर्ति गर्नुपर्छ र जीवनका चुनौतीहरूलाई सामना गर्नुपर्छ। त्यही त भन्दै हुनुहुन्छ नि भगवान कृष्ण अर्जुनलाई, आज तिम्रो अगाडि युद्ध चुनौती भनेर आएको छ, यो नियत कर्म हो, त्यहाँ पुग्यौ तिमी, यो नियत कर्मबाट तिमी नभाग। नियत कर्मबाट तिमी भाग्यौ भने तिमी मोहवश त्याग गरिएको मानिनेछ र त्यो तमस कर्म हुनेछ, यसले तिमी ब्रह्ममा प्रवेश गर्ने होइन झन बढी अहममा भने प्रवेश गर्नेछ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू।

0: time check. अहिले 5:30 गएको छ।
1: शुभ प्रभात। अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कको नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल भदौ 29 गते सोमबार भाद्र शुक्ल तृतीया आज हरितालिका तेज 14 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गगनले खोले एकताको बाटो, सुरुङभित्र खोजी जारी भए पनि फर्किन थाले विदेशी उद्धार टोली। कृष्णवीरको बाटो परीक्षणका रूपमा सुचारू। भोटेको सिबाडी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज। एनसीसी कार्यान्वयनमा तीव्रता। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन हुँदा मृत्युसयमा सार्क। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको महिलामा बढ्दै भूस्वामित्व शीर्षकको शुभ समाचार।
0: रजिस्ट्रेशन छूट सुविधाले कपिल वस्तुमा महिलाको नाममा भूस्वामित्व बढ़दै गएको छ। यो सुविधाले महिलाका नाममा जग्गा पास हुने क्रम उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ। महिलाका नाममा जग्गा पास गरे सरकारले 25% रजिस्ट्रेशनमा छूट सुविधा दिएको छ। कपिल वस्तुमा एक वर्षमा 7,800 जना महिलाको नाममा जग्गा पास भएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलीहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छूटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भू स्वामित्व बढेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो हो नेपाली रेडियो।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदी बहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सजिएका महिलाहरू शिवलिंगमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान शिवको आराधना गर्ने गर्दछन्। पशुपतिनाथसँगै काठमाडौँ उपत्यका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख शान्ति र समृद्धि जीवनसाथीको कामना गर्दै पूजा गर्ने तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास रहेको छ। समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। विगतमा मुख्यतया माइतीमा भेला हुने, दर खाने, व्रत बस्ने र शिवका पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोडिन थालेको छ। यद्यपि आधुनिकतासँगै तीजको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ। पर्वका नाममा हुने अनावश्यक खर्च, देखासिकी र भड्किलोपनले तीजको मौलिक संस्कृति तथा धार्मिक महत्व ओझेलमा पार्न नहुने आवाज पनि उठ्दै आएको छ। संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनु पर्नेमा संस्कृतिविद तथा जानकारहरूले जोड दिँदै आएका छन्। तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने तथा खुवाउने परम्परा हो। भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदी बहिनीहरूलाई माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने प्रचलन रहेको छ। नेपाली समाजमा साउन संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने गरेको पाइन्छ। रातो पहिरन, हरियो चुरा पोते तथा विभिन्न श्रृंगार सामग्रीको प्रयोगसँगै तीजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्दछन्। त्यस्तै आज हरितालीका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। श्रद्धा संस्कार र उल्लासको पर्व तीज आज शीर्षकमा हिमाली टाइम्समा खबर छ।
0: पार्टीको 15 महाधिवेशनमा सबै पक्षका एजेण्डा समेटेर जाने कुरामा हदैसम्मको लचकता अपनाएका छौं। आजको निर्णयले एकताको महाधिवेशनको सन्देश दिएको छ। गगनले खोले एकताको बाटो शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। लामो समयदेखि विवादमा रहेको नेपाली कंग्रेसभित्र एकताको सन्देश सहित 15 महाधिवेशनमा सबै पक्ष समेटिने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यलाई समेट्ने उद्देश्यले उनीहरूलाई केन्द्रीय समितिमा थप्ने निर्णय लिएको संस्थापन पक्षको दावी छ। कंग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए। सभापति गगन कुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम 15 महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोज 16-19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मंचमा हुने कंग्रेसले जनाएको छ। कंग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परिसदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियामा वञ्चित नगरिने कंग्रेसको निर्णय छ।
2: दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा खबर छ। दक्षिण एसियाको आर्थिक विकास र आपसी सहकार्यको नयाँ अध्याय शुरू गर्ने लक्ष्यसहित स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अहिले आफै अस्तित्व जोगाउने संकटमा छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदिव्स र अफगानिस्तान समेत मिलेर बनेको सार्क विघटन नै त भएको छैन तर चलायमान पनि छैन। एकातिर दक्षिण एसियाली मुलुकहरूलाई जोड्ने सार्क दशक बढ़ीदेखि मृत्यु सयमा भइरहँदा भारतको राजधानी नयाँ दिल्लीमा विश्वका ठूला उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। यही समयमा दक्षिण एसियाको आफ्नै क्षेत्रीय संगठन सार्क भने राजनीतिक असहमतिको बन्धक बनेको छ। कतिसम्म भने छिमेकमा ब्रिक्स सम्मेलन हुँदा सार्कको अध्यक्ष रहेको नेपाललाई भने निम्तो समेत गरिएन। मूलत भारत र पाकिस्तान बीचको सम्बन्धले सार्कको गतिलाई सुस्त मात्रै होइन गतिहीन नै बनाएको हो। नेपालको अध्यक्षतामा सन् 2014 काठमाडौँमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामाबादमा 19 सम्मेलन गर्ने निर्णय भएको थियो तर सन् 2016 जम्मू कश्मीरको उरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी हमलापछि भारतले इस्लामाबादमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय गर्यो। त्यसपछि सम्मेलन अनिश्चितकालका लागि रोकिएको छ। सार्कको चार्टरले सदस्य राष्ट्रहरूको सहमतिलाई अनिवार्य बनाएको छ। त्यस्तै ब्रिक्सको विस्तारले सार्कलाई प्रत्यक्ष रूपमा विस्थापित गर्ने अवस्था भने होइन। दुवैको उद्देश्य, भौगोलिक दायरा र संरचना फरक छन्। तर ब्रिक्सको बढ्दो प्रभावले सार्कलाई कमजोर भने अवश्य बनाउने विश्लेषकहरू बताउँछन्। एकातिर ब्रिक्सका सदस्यहरू विश्वव्यापी वित्तीय संरचना सुधार, व्यापार, एआई, जलवायु परिवर्तन र नयाँ विकास बैंक सम्मका विषय सामूहिक धारणा बनाइरहेका छन्। अर्कोतिर सार्कका सदस्य राष्ट्रहरू आफ्नै शिखर सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्। पूर्व राजदूत निलाम्बर आचार्यले लामो समयदेखि निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड़ दिएका छन्। ब्रिक्स बलियो भने पनि सार्कलाई बेउताउनुपर्ने उनको भनाइ छ। सार्क शिखर सम्मेलनको तयारी अगाडि बढ़ाउनुपर्नेमा समेत उनले जोड़ दिएका छन्। त्यस्तै विश्व अब एक ध्रुवीय रहनु हुँदैन भन्दै पुटिनले भनेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सभित्र विकास भएका समाधानको लाभ सदस्य देशमा मात्र सीमित नराखी ग्लोबल साउथका अन्य देशको आवश्यकता पूरा गर्न पनि उपयोग गर्नुपर्ने बताएका छन्। पुटिनले रूस कुनै देश विरूद्ध नरहेको र आफ्ना राष्ट्रिय हितका आधारमा सबै साझेदारसँग काम गर्न तयार रहेको समेत बताएका छन्। त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले ग्लोबल साउथको सामूहिक प्रभाव निरन्तर बढ़िरहेको बताएका छन्। ग्लोबल साउथको एकता बलियो बनाउनु पर्नेमा समेत उनले जोड़ दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासनको पुरानो संरचना बदल्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ग्लोबल साउथको आवाज बलियो बनाउनु पर्नेमा उनको जोड़ रहेको छ। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्न अवशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेगब्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी जारी शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका परिवारलाई तत्काल आवासको व्यवस्था गर्न सरकारले राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणलाई एउटै प्याकेजमा अघि बढ़ाउने तयारी गरेको छ। सरकारले 4 सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक 15,000 रूपियाँ आवास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ। 4 जना भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रति व्यक्ति मासिक थप 2,000 रूपियाँ दिने व्यवस्था समेत गरेको छ। सरकारले नगद आवास खर्च लिन नचाहने परिवारका लागि आफैले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत खुल्ला राखेको छ। यसका लागि प्रभावित स्थानीय तहबाट परिवारगत विवरण संकलन भइरहेको छ। सरकारले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन पूरा गरी विस्तृत आवश्यकता मूल्याङ्कनका आधारमा पुनर्स्थापना र पुननिर्माण अघि बढ़ाउने जनाएको छ। सरकारको यो योजना तत्काल राहतमा सीमित नभई घर निर्माण, सड़क तथा पुल पुनर्स्थापना, विद्युत संरचना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र प्रभावितहरूको जीविकोपार्जन र पुनर्स्थापनासम्म विस्तार हुने संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन अनुसार भोटेकोशी बाढ़ीबाट प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमा 7,570 निजी घरमा क्षति पुगेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ। मासिक 15,000 आवास खर्चदेखि स्थायी घरसम्म सड़क पुल र विद्युत पुननिर्माण सरकारको प्राथमिकतामा परेको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज शीर्षकमा यो खबर छ।
0: खुल्यो कृष्णभीर पृथ्वी राजमार्ग सञ्चालन, गोर्खापत्र खबर लेख्छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग दशौं दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड मुगलिनकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराइएको बताउनुभयो। पहिलो चरणमा आइतबार 25 भन्दा बढ़ी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनुभयो।
2: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल